0: अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूका लागि व्यवहारिक कारणले कारोबारमा बाधा हुन सक्छ। सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी अथवा भिडियो मिक्सिङ आदिको कारोबारमा मनग्य लाभ पाउने समय रहेको छ। घर परिवार भित्रका झिना मसिना साना काममा व्यस्त रहँदा समय बितेको पत्तै हुँदैन, तर सानातिना र बेकामी कुरामा मन अल्झियो भने निराशा बेहोर्नु पर्नेछ। घर परिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अल्मलिने परिस्थिति देखिनेछ। यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक परिजनको अध्ययन गर्नेले राम्रो परिणाम प्राप्त गरे दिन आज रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आज बन्धु बान्धव र छर छिमेकका काममा सघाउनु पर्ने परिस्थिति रहेको छ। यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिनेछ। आध्यात्मिक मनोभावको विकास हुनेछ। साथै मन्दिर अथवा स्मारकको भ्रमणबाट मनमा शान्तिको अनुभूति हुनेछ। कुनै पुरानो समस्या अथवा कारवाहीमा ध्यान केन्द्रित हुन सक्छ। त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ। नयाँ एवं पुराना मित्रसित भुलिने हुनाले साथीहरूलाई समय प्रदान गर्न सकिने छैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न गर्ने दिन पनि आज रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूको लागि आज अतिरिक्त धन प्राप्त हुनाले सुख पूरा गर्न सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै प्रत्यक्षित नतिजाले उत्साह बढ़ाउने समय रहेको छ। साथीको इच्छा अनुसार कतै खानपान अथवा घुमघाममा जानुपर्ने दिन रहेको छ। खर्च बढ़ने दिन भएकाले बजेट व्यवस्था गरेर मात्र अगाडि बढ़न सक्नुहुनेछ। घरमा सम्पर्क राखी व्यावहारिक जानकारी प्राप्त गर्ने दिन पनि रहेको छ। परिवारका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमानिल्य बढ्ने समय देखिन्छ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूका लागि प्राय सबै काममा तपाईँकै समजकत्व र भूमिका रहने देखिन्छ। तर पनि केही समय व्यक्तिगत खुशी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन सक्छ। क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन पनि आज रहेको छ। नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई निखार्ने अवसर पनि आज रहेको छ। इच्छा शक्ति बढ्नेछ भने मान सम्मान र प्रतिष्ठा बढ़ाउन गरिएको काममा सफल भइनेछ। दायित्व र जिम्मेवारीको बोध हुनुका साथै आफ्नो कर्तव्य निर्वाह प्रति सचेत हुने दिन रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आज आनन्द प्राप्तिका लागि एक अर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन। एक आपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुपर्नेछ। रिस र घमण्डको कुचक्रमा फस्ने दिन रहेको छ। आत्मसंयम बन्ने प्रयास गर्नुहोला, किनकि परिस्थिति अझ जटिल बन्न सक्नेछ। लगानी गर्दा जोखिम र संकटका बारेमा चिन्तन मनन अवश्य गर्नुहोला। व्यवसायतर्फ मार्केटिङ, यातायात व्यवसाय र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुनेछ। आजको समय मध्यम खालको रहेकाले तपाईँले सोही अनुरूप काम गर्नुहोला। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूका लागि आज इच्छा र आकांक्षाले पूर्णता पाउने तथा आय आर्जनका मार्गमा बढ़ोत्तरी हुने दिन रहेको छ। कुनै यात्रामूलक काम छ भने अझ धेरै लाभ पाउन सक्नुहुनेछ। घर जग्गा व्यवसायले कुनै लाभदायक सम्झौता गर्न सक्नुहुनेछ, तर सहकार्य गर्दा निकै विचार पुर्याउनु पर्ने दिन रहेको छ। अर्काको भरमा ढुक्क नहुनुहोला। काम धन्दामा सहजताको अनुभूति हुनेछ। घर परिवारमा पनि समझदारी रहनेछ। अझ साथी संगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्न सक्छ। आजको दिन समग्रमा मध्यम खालको रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि आज कुनै नयाँ विषयवस्तु अथवा प्राविधिक ज्ञानले आकर्षण गर्ने दिन रहेको छ। परिश्रम गर्ने विद्यार्थीले एकमुष्ट परिणाम प्राप्त गर्नेछन्। काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ। नाम र व्यक्तिको सुगन्ध फैलिने समय रहेको छ। व्यक्तित्व निर्माण अथवा प्रतिष्ठा वृद्धि हुनुका साथै अवसर प्राप्त भएमा त्यसमा लागि पर्नु निकै राम्रो हुनेछ। आफूभन्दा सिनियर स्टाफलाई रिझाउन सक्नुहुनेछ। व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति अथवा थप अध्ययनका लागि प्रयास गर्ने दिन पनि आज रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूका लागि आजको दिन तपाईँको आफ्नै हातमा रहेको छ। प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर गुम्न सक्ने दिन रहेको छ। कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउन सक्छ। अभिभावक र आफूभन्दा सिनियर व्यक्तिको सल्लाह मानेमा लक्ष्य प्राप्तिको मार्गमा सफल भइनेछ। आजको दिन राम्रो बनाउन तपाईँ आफैले समय निकाल्न सक्नुपर्नेछ। कार्यक्षेत्रमा गजबको समय व्यतीत हुनेछ। अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुखीलाई सहयोग गर्नु अथवा कुनै धार्मिक क्षेत्रमा दान गर्नु निकै राम्रो हुनेछ। अब अन्तिममा आजको मीन राशि। मीन राशि हुने व्यक्तिहरूका लागि आफ्नै अथवा आत्मीय जनको स्वास्थ्य स्थिति कमजोर भन्नाले तनाव उत्पन्न हुन सक्ने समय रहेको छ। धेरै टाढाको यात्रामा ननिस्कनु राम्रो हुनेछ। करियर अथवा कामधन्दामा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नुभएमा राम्रो हुनेछ। मनोबल र मनमा कमजोरी देखा पर्न सक्छ। कामधाम र जिम्मेवारीमा मात्र होइन आफ्नो तन्दुरुस्ती र स्वास्थ्य पक्षको पनि ख्याल गर्नुपर्ने दिन आज रहेको छ। मीन राशिका लागि खराब समय रहेकाले हरेक काममा ध्यान दिनुपर्नेछ। राशिफल बारे जानकारी सँगै बेलाको आजको साई साध्यशिक यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्, त्यसैले पश्चिम र उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण र पूर्वतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको सुबेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुँद अथवा दही खाएर आजको सुबेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको सुबेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात शुभ लाभादि बेला बिहानमा 5:54 सात 7:24 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र छाती रहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 7:24 8:54 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:54 10:24 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:24 11:55 रोग बेला रहनेछ। मध्याहमा 11:55 दिनमा 1:25 उद्योग बेला रहनेछ। दिनमा 1:25 2:55 चर बेला रहनेछ। दिनमा 2:55 4:25 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 4:25 साँझमा 5:56 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 5:56 7:25 काल बेला रहनेछ। साँझमा 7:25 8:55 शुभ बेला रहनेछ। राति 8:55 10:25 रोग बेला रहनेछ। राति 10:25 11:55 उद्योग बेला रहनेछ। राति 11:55 1:25 चर बेला रहनेछ। राति 1:25 2:54 लाभ बेला रहनेछ। राति 2:54 4:24 अमृत बेला रहनेछ भने राति 4:24 भोलि बिहानमा 5:54 समय फेरि काल बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्त्यमा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 7:30 9:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लिने ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहित का लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: ओम जय जगदीश हरे।
7: उफ, बोली घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
8: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
7: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
9: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
7: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 9846054635 9464643853।
10: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
11: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
11: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
10: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
11: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
10: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
12: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
13: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबरहरू अब विस्तारमा सुन्नुहोस्। बागलुङको निसीखोला गाउँपालिका तीनमा आइतबार बिहान 4:15 डिस्को खसेर घर पुरेर आमा सहित तीनजना सन्तानको ज्यान गुमाए। घरमाथिबाट डिस्को खस्ता उनीहरू निन्दामै रहेकोले भाग्ने अवसरै पाएनन्। 39 वर्षीय आमा श्याम कुमारी विकल, उनका छोराहरू 12 वर्षका मनोज, 9 वर्षका मुकेश र 5 वर्षका निशान विकललाई वर्षासँगै खसेको पहिरोले निल्यो। श्याम कुमारी कि जेठी छोरी 14 वर्षीय मुस्कान शनिबार हजुरबुबा हजुरबाको घर गएका कारण बाँच्न सफल भइन्। निसीखोला गाउँपालिका दुईका वडाध्यक्ष कुवीर विकका अनुसार डाँडामा घर बनाएर बसेका श्याम कुमारीको परिवारले पहिरो र बाढ़ीको अनुमान समेत गरेका थिएनन्। लगातार वर्षा भइरहे पनि ढुक्कसँग सुतेका उनीहरूको कल्पना समेत नगरिएको ठाउँबाट पहिरो खसेर मृत्यु भएको वडाध्यक्ष विकल बताए। एकै परिवारका चारजनाको मृत्युले गाउँले शोकमा डुबेको छ। आफन्तहरूको रोहबरमा मृतकको पोस्टमार्टम गरी आइतबार नै अन्त्येष्टि गरिएको वडाध्यक्ष कवीरले बताउनु भएको छ।

गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घरतीका अनुसार वडा नम्बर चारको झिवा खोला बजारमा कम्तीमा दस बाह्रवटा घरमा बाढ़ीले क्षति पुर्याएको छ। बिहान 10:30 बजेतिर घटना भएका कारणले धेरैजना सुरक्षित स्थानमा बसेका थिए र मानवीय क्षति हुन पाएन। बागलुङकै ताला खोला गाउँपालिका दशका धनस्मर भन्ने ठाउँमा पहिरोले पुरिएर अर्का एकजनाको मृत्यु भएको छ। सुतिरहेको कोठामा पहिरो खसेर 59 वर्षीय मनबहादुर रोकाको मृत्यु भएको छ। बागलुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद आचार्यका अनुसार धेरै सड़क पहिरोले अवरूद्ध भएका छन् भने बिजुली र टेलिकमका टावरहरूमा समेत क्षति पुगेको छ। एकिन क्षतिको विवरण संकलन हुँदैछ। सबैभन्दा पहिले बिजुली र नेटवर्क चलाउन खोजिरहेका छौं। सीडीओ आचार्यले भने पूरै जिल्लामा बिजुली र नेटवर्क छैन, प्रमुख सड़कहरू पनि अवरूद्ध छन्। उता गण्डकी प्रदेशमा बागलुङ पछि सबैभन्दा बढ़ी क्षति भएको ब्याग्दीमा भएको छ। ब्याग्दीमा 3 जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका छन् भने अझै 4 जना बेहोत्ता छन्, केही घाइते छन्। ब्याग्दीका प्रमुख जिल्लाधिकारी गणेश कैरेका अनुसार अन्नपूर्ण मालिका गाउँपालिका र बेनीमा मानवीय क्षति पुगेको छ भने ठूलो भौतिक क्षति समेत भएको छ। अन्नपूर्ण गाउँपालिकामा 4 जना पहिरोमा हराइरहेका छन्, 1 जनाको शव फेला परेको छ। मालिका गाउँपालिकामा 2 जना बेहोत्ता भएकामा 1 जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ। बेनी 3 भक्किमनीमा 1 जना पुरिएका छन्। बेनी नगरपालिका 3 मा अन्दाजी 35 वर्ष कि कुमारी ओली बिकको पहिरोमा परेर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका 5 गिवाङका 75 वर्षीय सिउ कुमारी गोरबुजा र अन्दाजी 55 वर्षीय दोमाया गोरबुजाको मृत्यु भएको बताइएको छ। मालिका गाउँपालिका 3 औलामा किरण पुन बेपत्ता भएको अचेत अवस्थामा फेला परेका छन्। अन्य 2 जनाको त्यहाँ खोजी भइरहेको म्याग्दीका पत्रकार सन्तोष गौतमले जानकारी दिएका छन्। अन्नपूर्ण गाउँपालिका 3 वडाबाट 2 जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर बेनी ल्याएको छ। लगातारको बाढ़ी र पहिरो ले म्याग्दीको केही जिल्ला जलविद्युत आयोजनामा क्षति पुगेको छ। प्रणायु परीक्षण आयोजन कार्यक्रमका अनुसार म्याग्दीमा पहिरोमा बेपत्ताको खोजी कार्य भइरहेको छ। म्याग्दीमा पनि बिजुली र टेलिकमको टार छैन। शनिबारदेखि नै कालीगण्डकीको सतह बढ़न थालेकाले आइतबार बिहान भने ठूलो भेल बाढ़ीकै रूपमा आएको थियो। कालीगण्डकीमा आएको बाढ़ीले बेनी बजारमा कटान समेत गरेको छ भने नदी छेउमा बस्तीहरू सबै जोखिममा रहेका छन्। कालीगण्डकीकै बाढ़ीले पोखेरे बगरमा बेनी जोमसुम पुलसँग जोड़िएको जमिन ने कटान गरिदिएको छ र जोमसुमसँगको यातायात सम्पर्क टुटेको छ। यता कालीगण्डकीको बाढ़ीले मुस्ताङ म्याग्दीदेखि पर्वत स्याङ्जादेखि तनहुँको देवघाटसम्म क्षति पुर्याएको छ। मुस्ताङमा कटान गर्दै बढ़ेको कालीगण्डकीले म्याग्दी र पर्वतमा भने ठूलो क्षति पुर्याएको थियो। पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा कालीगण्डकी नदीले बस्ती नै बगाएको छ। पर्वतका प्रमुख जिल्लाधिकारी गंगबहादुर छेत्रीका अनुसार फर्सेमा 67 घर बगाएका छन् भने 23 घर उच्च जोखिममा परेका छन्। कालीगण्डकी किनारमै रहेको फर्से बजारमा 67 घर पूर्ण रूपमा ध्वस्त भएको देखियो भने 23 घर उच्च जोखिममा छन्। नदीको कटानले ती घरहरू गत छेत्रीले भने कालीगण्डकी किनारमा सड़क खोल्नु भन्दा अगाडि नै ती घरहरू बनेका हुन्, तर यसपालि ठूलो क्षति पुर्यायो। असोज 8 गतेदेखि नै भारी वर्षाले बाढ़ी र पहिरो आउन सक्ने भन्दै ता सतर्क गराउँदा घर छाडेर मानिसहरू सुरक्षित स्थानमा सरेका थिए। अहिले उनीहरू कोही आफन्तकासँग त कोही छिमेकीसँग मिलेर बसेका छन्। सीडीओ छेत्रीले भने गण्डकी प्रदेश र जिल्ला प्रशासनबाट तत्कालका लागि आवश्यक सामग्री पुर्याइ हुँदैछौ। यहाँ पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुल समेत बगाएको छ। कालीगण्डकीमा आएको बाढ़ीकै कारण पर्वतको बिहादी गाउँपालिका 6 र स्याङ्जाको गलाङ नगरपालिका 5 तर्फ केही घरहरू डुबानमा परेका छन्। 30 घर डुबानमा परेको खबर आए पनि क्षतिको विवरण भने संकलन भइरहेको सीडीओ छेत्रीले जानकारी दिएका छन्। यता लगातारको वर्षापछि मनाङमा बाढ़ीले केही घर पुल र कजवे बोकाएको छ भने मनाङमा बिजुली र संचार सम्बन्ध राख्ने मोबाइल नेटवर्क नै नहुँदा सूचना संकलनमै समस्या परेको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार लगातारको वर्षापछि विभिन्न खालमा खोलामा आएको बाढ़ीले 10 घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने त्यति नै संख्यामा घर डुबानमा परेका छन्। मनाङमा चामे नार्पा भूमि नासो र मनाङ दिसाङ गाउँपालिका छन्। सबै पालिकामा सानो ठूलो क्षति पुगेको र विवरण संकलनमै समस्या रहेको सीडीओ खनालले बताउनु भएको छ। नार्पा भूमि गाउँपालिका सड़क सम्पर्कले जोड़िएकै छन्। नार्पा र मनाङ दिस्याङ निस्याङमा सम्पर्क कायम गर्नै नसकिएको उनले बताए। विद्युत अस्तिदेखि नै अवरूद्ध छ, मोबाइल नेटवर्क छैन, ट्रेकिङ गएकाहरू कहाँ छन् भन्ने पनि जानकारी पाउन सकिएन, तर एजेन्सीहरूले फोन गरिरहेका छन्। सीडीओ खनालले भने चामे बजारमा 4 खोला छन्, 2 खोलाका काठेपुल, 2 कजवे बगाएको छ। चामेका 5 घर पूर्ण रूपमा क्षति भएको उनले बताएका छन्। मानिसहरू पहिले
नै सतर्क भएर घरवासी सुरक्षितमा गएर बसेका कारण मानवीय क्षति नभएको खनालले भनाई छ। तालगाउँमा करिब 10 घर डुबानमा परेका छन्। निरीक्षणमा जान पनि सड़कका कारण सम्भव नभएको उनले बताए। नासो गाउँपालिकामा मर्साङदी झोलुङ्गे पुल बगाएको छ। निसिङ खोलाका सड़कहरू अवरूद्ध छन्। डोजर जाने अवस्था पनि छैन। नरपा भूमि गाउँपालिकामा पनि सम्पर्क विच्छेद छ। लघु जलविद्युत आयोजनामा क्षति पुगेको भन्ने छ सीडीओ खनालले भनेका छन्। यता गण्डकी प्रदेशमा गत असोज 9 गतेदेखि 11 गतेसम्म 3 दिनसम्म लगातार परेको अविरल वर्षाका कारण उत्पन्न प्राकृतिक विपद बाढ़ी पहिरो र डुबानबाट ठूलो जनजनको क्षति भएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार प्रदेशभर बाढ़ी र पहिरोमा परि 14 जनाले ज्यान गुमाएका छन् भने 3 जना घाइते र 2 जना बेपत्ता छन्। अविरल वर्षाका कारण पर्वत बागलुङ म्याग्दी र तनहुँ लगायतका जिल्लाहरूमा सबैभन्दा बढ़ी मानवीय क्षति भौतिक क्षति पुगेको छ। विपदका कारण 179 वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 28 वटा घरमा आंशिक क्षति पुगेको छ। यसै गरी बाढ़ी र पहिरोको उच्च जोखिममा 295 वटा घर रहेका छन्। प्राथमिक तथ्याङ्क अनुसार प्रदेशभर 512 घर परिवारका 1684 जना नागरिक विस्थापित तथा प्रभावित हुन पुगेका छन्। यसमध्ये पर्वत र बाढ़ी प्रभावित पूर्ववर्ती नगर क्षेत्रहरूमा ठूलो संख्यामा मानिसहरू व्यवस्थापित भएका छन्। विपदका कारण 12 वटा गोठ पूर्ण रूपमा क्षति हुनुका साथै 44 वटा चौपाएको मृत्यु भएको छ। नारायणी नदीले खतराको तह पार गरेर उच्च तहमा पुग्दा गैंडाकोटमा धेरै ठाउँ डुबानमा परेका छन्। मध्यबिन्दु र विनय त्रिवेणी गाउँपालिकामा पनि डुबानमा परेको बताइएको छ। कोही आफन्तको घरमा बसिरहेका छन् त कोही धेरैलाई विद्यालयमा व्यवस्थापन गरिरहेको छ। गैंडाकोट मध्यबिन्दु र विनय त्रिवेणीमा डुबान पर्दा पहाड़ी गाउँपालिकाका बगदीकाली र बुलिङ टारमा भने बाढ़ी पहिरो पुल र सड़क कटान गरेको छ। सहायक सीडीओले बताएका छन्। गण्डकीका कास्की गोर्खा लमजुङ तनहुँ पनि लगातारको वर्षाले प्रभावित बनेका कास्कीमा सेतीको पहाना बढ़ेर पोखरा रामगाड़ ताल बनेको भए पनि अहिले घट्न थालिसकेको छ। पहिरोले साना ठूला सड़कहरू अवरूद्ध छन् तर ठूलो जनधनको क्षति भने जोगिएको छ।

0: यता ठूलो बाढ़ी आएपछि नारायणी नदी पुलमा गाड़ी सञ्चालनमा रोक लगाइएको छ। नदीमा पानीको सतह बढेपछि चितवन नवलपरासी भर्ने पूर्व पश्चिम राजमार्गको नारायणी पुलमा गाड़ी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। दिउँसो केही समयमाका लागि पुलमा पूर्ण रूपमा गाड़ी सञ्चालनमा रोक लगाइएकोमा अहिले मोटरसाइकललाई मात्र छोड़िएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपेक्षक अनिल कर्णितले जानकारी दिनुभयो। पुल पुरानो भएको र अत्याधिक हल्लिएपछि ठूलो गाड़ी पूर्ण रूपमा रोक लगाइएको उहाँले बताउनुभयो। सम्भावित जोखिम न्यूनीकरण गर्ने त्यसैले पुल माथि रोकिएर पैदल यात्रीलाई तस्विर भिडियो खिच्न रोक लगाइएको पण्डित जानले जानकारी दिनुभयो। उहाँका अनुसार नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका गाड़ीलाई गैराकोटमा र नवलपुरतर्फ आउने गाड़ीलाई चितवनको नारायणगढमा रोकिएको छ। नदीमा पानीको बहाव घटेपछि गाड़ी पूर्ण रूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब परीक्षक पण्डितको भनाइ छ। देवघाटमा रहेको जलमापन केन्द्रका अनुसार दिउँसो 1:50 नारायण नदीमा पानीको सतह 11.91 मिटर पुगेको थियो। केन्द्रमा 7.3 मिटर पानीको सतहलाई चेतावनीको तह र 9 मिटरलाई खतराको तह मानिन्छ। नारायणीमा पानीको भाव बढ्दै गएपछि गैडाकोटका औषधी मध्यविन्दु नगरपालिका र विनय त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रमा बस्तीमा डुबानमा परेका छन्। यता नारायणगढ़ मुगलिन सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाइसके पोखरा जाने गाड़ी चल्न थालेका छन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार हिजो दिउँसो 12 बजेपछि यो सड़क सञ्चालनमा आएको हो। सोसँगै पोखरा नारायणगढ़का लागि गाड़ीहरू आवाजात गरिरहेका छन्। लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलिखु मुगलिन खण्डमा विभिन्न 11 ठाउँमा पहिरो झरेको र 55 समय लागेकाले यो सड़क अवरूद्ध भएको छ। नागडुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सड़कको शीतल बजार भेनीघाट बजार नजिकको गोमती खोलामा लेदो सहितको पहिरोका कारण सड़क एकतर्फी सञ्चालनमा आएको छ। गस्त भीर माथिबाट लेदो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको छ। साथै ज्यामिरी घाट चौकी भाइरबा ढुङ्गा र लेदो सहितको पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। फिस्टिङ चुम्लिङटा र धारापानीको केही भाग भत्किएका छन्। यस्तै पिपी राजमार्गको मामती पिप्ले र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सन नै बगाएकाले आज सञ्चालन गर्न नसकिएको सड़क विभागले जनाएको छ। कान्ति राजमार्ग राप्ती राजमार्गको कपुरकोट र घार खोला खण्ड र बेसर चामे सड़क पनि आज अवरूद्ध छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकपान र जैया मध्य पहाड़ी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोर सहित 6 सड़क खण्डमा पर्ने एकतर्फी र आंशिक रूपमा गाड़ी चलिरहेका छन्। यता पाल्पामा पहिरोमा पुरेर ज्यान गुमाउनेको संख्या 5 पुगेको छ। पहिरोमा परेर बेवत्ता भएका माथ गाड़ी गाउँपालिका 3 कसेनी भैसीकट्टाका 75 वर्षीय लीलबहादुर घरती मगर उहाँकी 17 वर्षीय छोरी तिना र छिमेकी मोतीलाल घरतीको 15 वर्षीय छोरी झरनाको शव भेटिएको प्रहरीले जनाएको छ। यसअघि आज बिहान पहिरोमा परेर माथागढ़ी रुई रूपसे रयजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रूपदीकोट गाउँपालिका 6 ठिमुरे दुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको ज्यान गएको थियो। चिदीलाई घाइते अवस्थामा उद्धार गरेर जिल्ला अस्पताल पाल्पामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए भने सारूको पहिरोमा पुरिएरको अवस्थामा शव निकालिएको हो। निरन्तरको वर्षा सके आज बिहान झरेको पहिरोले लीलबहादुर घरती मगरको पूर्ण रूपमा पुरिएको थियो। घरमा सुतिरहेका बेला पहिरोले पुरिँदा उहाँहरू बेहोत्ता हुनुभएको थियो। सुरक्षाकर्मी र स्थानीयवासीका प्रयासमा उद्धार टोलीले पहिरोबाट 3 जनाको शव निकालेको हो। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको बैंकबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार चौतल फिसदियारको सहमति सहितको सरजमिन मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिश।
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाणपत्र र प्रशिक्षण प्रतिबद्धता।
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिश पत्र।
2: संचार, पर्यटन, स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र।
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा।
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र।
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता।
2: आईईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँच मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईए प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
3: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
6: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
1: कुकुरको भ्याक्सिनेसन,
6: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547734, मोबाइल नम्बर 98568874744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छोजर यासी थेरे सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
5: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5-0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 061-535-651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: एकैछिनको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। लगातारको वर्षा, बाढ़ी, पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा 21 जनाको ज्यान गएको छ। असोज 8 गतेदेखि शुरू भएको अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रूकुम, पश्चिम काभ्रे, धादिङ, मकवानपुर र सुर्खेत लगायतका जिल्लामा मानवीय क्षति भएको छ। विपदमा परेर 5 जना घाइते भएका छन् भने 5 जना बेहत्ता भएका छन्। मनाङमा गएको हिम पहिरोमा पनि मानिसहरू बेहत्ता भएको विवरण प्राप्त भएको र यसको बारे थप विवरण आउन संकलन भइरहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सार्वजनिक अपील जारी गर्दै मृतकहरू हार्दिक सहदानले अर्पण गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको निशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका छन्। विपदमा फँसेका नागरिक र पशु चपाएको उद्धारका लागि सुरक्षाकर्मीहरू अवरात्र खटिएको र प्रभावित परिवारहरूका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध गरिएको पनि उनले बताएका छन्। अविरल वर्षाका कारण देशभर 439 वटा मनसुनजन्य घटना दर्ता भएका छन् जसले शहरदेखि गाउँसम्मको जनजीवन प्रभावित बनेको छ। नारायण नदीमा क्रूज सिप बगाएर पुलमा अड्काइ पछि सुरक्षालाई ध्यानमा राखी पूर्व पश्चिम राजमार्ग बन्द गरिएको छ। यस्तै काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्ग सहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सड़कहरू पनि अवरूद्ध भएका छन्। कालीगण्डकीको पक्की पुल बगेको छ भने कुलेखानी तथा गुड्डा चौकी क्षेत्रमा पनि आगमन रोकिएको छ। सरकारले क्षतिग्रस्त सड़कहरू द्रुत गतिमा मरमत गरी सञ्जमा ल्याउन काम गरिरहेको बताइएको छ। बाढ़ीका कारण राष्ट्रिय प्रसारण लाइनबाट 1013.2 मेगावाट विद्युत आपूर्ति बन्द भएको छ। कालीगण्डकी मर्साङ्गी माधी करिडोरका प्रसारण लाइनमा टावर ढल्दा 318 मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा ठप्प भएका छन् भने थप जोखिम हुन नदिन 695.2 मेगावाट बराबरको आयोजनाहरूको उत्पादन बन्द गरिएको छ। प्राविधिक टोली खटिएर विद्युत आपूर्ति सुचारू गर्ने प्रयास भइरहेको छ। साथै भारी वर्षा र हुरीले किसानहरूको धान र तरकारी बालीमा पनि ठूलो क्षति पुर्याएको छ। विपदको जोखिम अझै नटरेकाले नदी तटीय तथा पहाड़ी क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अत्यावश्यक काम बाहेक यात्रा नगर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। कुनै पनि संकट पर्दा टोल फ्री नम्बर 1234 सम्पर्क गर्न भनिएको छ। यस्तो संवेदनशील समयमा भ्रामक सूचना फैलाउने, पीड़ितको गोपनीयता भंग गर्ने वा कालोबजारीमा संलग्न हुनेहरूमाथि कड़ा निगरानी र फैलिएको र गैर कानूनी काम गर्नेलाई कारवाही गरिने चेतावनी समेत प्रधानमन्त्री शाहले दिनुभएको छ।

संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रसभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे तथा राष्ट्रसभाको बैठक अपरान्ह 1:15 बजेको लागि बोलाएको छ। आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सहमन्त्री सीता बादीले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 सभा समक्ष प्रस्तुत गर्ने रहेका छन्। प्रतिनिधि सभा बैठकमा स्वास्थ्य र खाद्य स्वच्छता मन्त्री निशा मेहताले विभिन्न 4 विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। मन्त्री मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण प्रशोधन विधेयक 2083 सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 बैठकमा पेश गर्ने छन्। यस्तै आज अपरान्ह 1:15 बजे बस्ने राष्ट्रसभाको बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहले प्राकृतिक स्रोत तथा वित्तीय सहायकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय मानवाधिकार आयोगले आफ्नो संवैधानिक तथा कानूनी अधिकारमा प्रहरीबाट अवरोध गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। प्रहरी परिषद टेकुमा आयोगका अनुगमन टोलीलाई आज प्रवेशमा रोक लगाइएको घटनालाई संवैधानिक तथा कानूनी अधिकार विपरीत व्यवहार भन्दै आयोगले खेद प्रकट गरेको छ। पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेर घटनाबारे अनुगमनका लागि आयोगको टोली आज प्रहरी हिजो प्रहरी परिसर पुगेको थियो। तर नेपाल प्रहरीले आफ्नो टोलीबाटलाई जबरासँगको भेटघाटमा रोक लगाएको आयोगले भनाई छ। प्रहरीको उच्च नेतृत्वसँग पूरा गर्दा पनि पूर्व प्रधान न्यायाधीश जबरासँग भेटका लागि टोलीलाई अनुमति नदिएको आयोगले हिजो निकालेको विज्ञप्तिमा उल्लेख छ। साथै जबरासँग भेट गर्न नदिनुको कारणबारे पनि जानकारी नदिएको आयोगको भनाइ छ। आयोगले आफ्नो संवैधानिक तथा कानूनी दायित्वमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कार्यवाही गर्न समेत सरकारको ध्यान आकर्षण गराएको छ। फेवातालमा विश्व पर्यटन दिवसको अवसर पाएर जेट स्की बोर्ड सञ्चालनमा ल्याएको छ। सशस्त्र प्रहरी बल कालिका कण्डले 2069 सालदेखि फेवाबुवा चयन रेस्क्यू टावर सञ्चालन गरेर फेवातालमा खोज तथा उद्धार छिटो गर्नका लागि जेट स्की बोर्ड सञ्चालनमा ल्याएको हो। उक्त बोर्डको आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पूजा गरी शुभारम्भ गर्नुभयो। जापानमा निर्मित 3 सीट क्षमताको जेट स्की बोर्डले 1 घण्टामा 105 किलोमिटर दूरी बार गर्न सक्छ। यसको मूल्य नेपाली 40 लाख रूपियाँ पर्छ। 6 देखि 7 घण्टा लगातार सञ्चालन गर्न सकिने जेट स्की बोर्डबाट कालाई उद्धार गर्न सकिने शस्त्र प्रहरी बलकारीका गणपति शस्त्र प्रहरी उपरीक्षक वसन्त बहादुर सिंहले जानकारी दिनुभयो। जेट स्की बोर्डको शुभारम्भ गर्दै मेयरले यसबाट खोज तथा उद्धार कार्य छिटो र प्रभावकारी हुने विश्वास गर्नुभयो। जलयात्रालाई व्यवस्थित गर्न पोखरा महानगरपालिकाले बनाएको ऐन सोमबार राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउने बताउँदै मापदण्ड अनुसारको सुरक्षित लाइफ ज्याकेटको प्रयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो। सुरक्षालाई प्राथमिकता दिएर ऐनले फेवातालमा हुने जल सम्बन्धी गतिविधिलाई नियमन र व्यवस्थित गर्ने उनको भनाई थियो। शस्त्र प्रहरी बलले सञ्चालन गरेको फेवा वाच एण्ड रेस्क्यू टावर मार्फत अहिलेसम्म 1588 जनाको फेवातालबाट जीवितै उद्धार गरिएको र 53 जनाको शव निकालेको एसपी सिंहले जानकारी दिनुभयो।

अब खेलकुदको समाचार जापानमा जारी विश्वकप एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टर फाइनलमा श्रीलंकाको सामना गर्दैछ। समूह एकको विजेता बन्दै अन्तिम गाँठमा पुगेको नेपालको लागि श्रीलंकासँगको खेल एसियाडमा पदकको यात्रामा लागि निर्णायक बनेछ। नेपालले समूह चरणमा अफगानिस्तानसँगलाई 5 विकेटले हराएको थियो भने जापानसँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले 1-1 अंक बाँडेका थिए। 2 खेलबाट 6 अंक जोडेको नेपाल समूह विजेता बनेर क्वार्टर फाइनलमा पुगेको हो। श्रीलंका भने वरियताका आधारमा सुझै क्वार्टर फाइनलमा पुगेको टोली हो। त्यसैले नेपालले समूह चरणमा 2 खेल खेल्दा श्रीलंकाले प्रतियोगितामा अहिलेसम्म कुनै खेल खेलेको छैन। नेपाल र श्रीलंका बीचको क्रिकेट इतिहास रोचक छ। दुई टोली अन्तर्राष्ट्रिय क्रिकेटमा आमने सामने हुन पाएका छैनन्। सन् 2024 को T20 विश्वकपमा नेपाल र श्रीलंका एउटै समूहमा परेका थिए, तर अमेरिकाको फ्लोरिडामा हुने तय भएको त्यो खेल वर्षाका कारण टस समेत नहुन नपाई रद्द भएको थियो। दुवै टोलीले 1-1 अंक बाँडेका थिए। त्यसैले एसियाडको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच पुरूष T20 अन्तर्राष्ट्रिय पहिलो खेल पूरा खेल बन्नेछ। दुई टोली बीच विगतको प्रत्यक्ष प्रतिस्पर्धाको तथ्याङ्क नहुँदा मंगलबारको खेल नयाँ अध्यायका रूपमा रहनेछ। आईसीसीको पछिल्लो तथ्याङ्क अनुसार पुरूष T20 अन्तर्राष्ट्रिय भरितामा श्रीलंका 9 स्थानमा छ। श्रीलंकाको 220 रेटिङ अंक छ। नेपाल भने 181 रेटिङ सहित 14 स्थानमा छ। यस हिसाबले भरितामा श्रीलंका नेपालभन्दा 5 स्थानमाथि छ। तर एसियाडमा नेपालले समूह चरणमा देखाएको प्रदर्शन र श्रीलंकाको पछिल्लो T20 नतिजाले खेललाई केवल वरियताको आधारमा हेर्न नसकिने अवस्था बनाएको छ। नेपालले सन् 2026 T20 क्रिकेटमा उल्लेखनीय नतिजा निकाल्दै आएको छ। एसियाड अघि नेपालले एसियाली खेलकुदको T20 सरल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको थियो। सिङ्गापुरमा भएको सरटमा नेपालले चीनलाई 221 रनले, मलेसियालाई 167 रनले र ओमानलाई 8 विकेटले पराउँदै फाइनल पुगेको थियो। फाइनलमा हङकङसँग 188 रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल प्रभावित भएपछि नेपालले वाकड्र पद्धतिबाट 19 रनको जित निकालेको थियो। विशेष गरी चीनसँग नेपालले 20 ओभरमा 313 रन बनाएको थियो। मलेसियासँग 275 रन बनाएको नेपालले छोटो ढाँचामा आफ्नो आक्रमक ब्याटिङ क्षमता देखाएको थियो। एसियाडमा पनि नेपालले त्यहाँ लयमा निरन्तरता दिएको छ। अफगानिस्तानसँग पहिले बलिङ गरेको नेपालले विपक्षीलाई 102 रनमा सीमित गर्दै 103 रनको लक्ष्य 17.2 ओभरमा 5 विकेट गुमाएर पूरा गरेको थियो। कुशल भुर्तेले 4 तथा ललित राजवंशीले 3 विकेट लिएका थिए। जापानसँग भने नेपालले 15 ओभरमा 149 रन बनाएको थियो। सन्दीप जोराले 32 ओभरमा 75 र लोकेश बमले 22 ओभरमा अभिजित 52 रन बनाएपछि नेपालले ठूलो स्कोर खड़ा गरेको थियो। वर्षाका कारण जापानले जवाबी ब्याटिङ गर्न नपाएपछि खेल रद्द भएको थियो। यिनै खबर सँगै हामी बिहान 6 बजेको खबर संघारको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर

0: सँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जलाई।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरु, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
15: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा।
14: फोन नम्बर 061-57-9015।
16: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
17: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
16: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
18: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
16: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
20: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
16: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
21: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9116715475।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560325 98086 35480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-82-89।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।

0: दर्ता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग सुन्न न

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चीजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु।

तपाईको घरमा झिंगा आइरहेको छ, लामखुट्टे आइरहेको छ। तपाई सबैभन्दा पहिला केलाई हेर्नुहुन्छ? तपाईको घर छ, पर्खाल छ, ढोका छ, झ्याल छ, सबैभन्दा पहिला तपाई कुन चीजलाई हेर्नुहुन्छ? ढोका बन्द छ कि छैन, झ्याल बन्द छ कि छैन? यदि सबै झ्याल खुल्लै छ भने लामखुट्टे त आउँछ नै। हुन सक्छ हामीले झ्याल खुल्लै राखेका छौं, शीतल हावा कोठाभित्र आओस्, तर त्यसको एउटा खराब परिणाम पनि हुन्छ। हावा पनि आउँछ, झिंगा पनि आउँछ, लामखुट्टे पनि आउँछ, अनि धूलो पनि आउँछ। सबैभन्दा पहिला हामीले ध्यान दिनुपर्ने कुरा के छ भने हामी के चाहन्छौं। यदि हामी त्यो लामखुट्टे वा झिंगाबाट बस्न चाहन्छौं, अनि लामखुट्टे झिंगा भनेको समस्या हो, जुन थोरै थोरै समस्या आउँछ, कसैले केही गर्छ जसले गर्दा हामीलाई दुःख हुन्छ, या हामीले कसैले दिएको दुःखलाई सहन सकिरहेका हुँदैनौं, यो हो लामखुट्टे र झिंगा। झ्याललाई बन्द गर्नु आवश्यक छ। हेर्नुहोस्, दुई प्रकारका मानिसहरू हुन्छन्। एकजना ऊ जोसँग तपाईँ एक मिनट पनि बिताउन सक्नुहुन्न, अनि अर्को त्यो जसले तपाईँको जीवनमा अलिकति मुस्कान ल्याइदिन्छ, खुशी ल्याइदिन्छ, यसको स्रोत बनिदिन्छ। हो, यदि हामी त्यस्तो हुन थाल्यौं, हरेक व्यक्ति त्यस्तो हुन थाल्यो भने उसले अलिकति आनन्द ल्याओस्, अलिकति मुस्कान ल्याओस्। यस्तो पनि होइन माहौल नै परिवर्तन गरिदिन्छ, यस्तो पनि होइन उसले सारा समस्यालाई आफ्नो काँधमा बोक्छ, होइन उसले केवल एउटा सानो काम गरोस्,

एक दिन म कारमा गइरहेको थिएँ। मैले के देखे भने एउटा बस त्यहाँ रोकिएको थियो। त्यो गुड्न थाल्यो। एकजना एकदमै वृद्ध मानिस त्यो बसका पछि बिस्तारै बिस्तारै दौड़न थाले। त्यो बसमा उनी चढेका थिए तर उनी छुटे अनि बसको गति बिस्तारै बिस्तारै बढ्न थाल्यो। उनी बिचरा दौड़न प्रयत्न गरे। निकै वृद्ध थिए, बसमा चढ्न सकेनन्। म के सोच्दै थिएँ भने म मेरो ड्राइभरलाई भन्छु, त्यो बसको ड्राइभरलाई गएर भनोस्। यतिकैमा एकजना मानिस आफ्नो मोटरसाइकलमा चढेर त्यहाँ आइपुगे अनि उनले बसमा ढ्याप ढ्याप गरे र ड्राइभरलाई भने, तपाईँको एकजना प्यासेन्जर छुटेको छ। ड्राइभरले बस रोके अनि ती वृद्ध मानिस त्यसमा चढे। मैले के देखे भने मोटरसाइकलवालाले आफ्नो मोटरसाइकल रोकेर बसमा चढेर ती वृद्ध मानिसलाई भनेनन्, तपाईँले त धन्यवाद नै भन्नुभएन। होइन, उनी हिँडे। मैले सोचे, हामी देवदूतको कुरा गर्छौ। मैले त भर्खरै एकजना देवदूतलाई मोटरसाइकलमा देखे। बिचरा, उनी कता जाँदै थिए? मानिसहरू तिनका लागि प्रतीक्षा गर्छन्। धेरै मानिसका लागि उनले एकदमै गाह्रो कामलाई सहज बनाइदिए। उनी आए, कहाँबाट आए थाहा छैन, अनि कता गए म त हेरिरहे। कहाँ गए? उनी कतै त गए। उनको पखेटा थिएन। उनी हेर्दा पनि कुनै विशेष मानिस जस्ता देखिँदैन थिए, तर उनी मानिस थिए अनि मानिसका रूपमा देवदूत बनेर गए। देवदूत, उनले एउटा सानो काम गरे, झ्याप झ्याप, तपाईँको प्यासेन्जर छुटेको छ। यस्तो काम हामी सबैले गर्न सक्छौ, यो मानवता हो। जब मानिसले आफूले आफूलाई चिन्दैन भने मानवता के हो उसले बुझ्न सक्दैन, अनि यो कुरा बुझ्नु आवश्यक छ। आफूले आफूलाई चिन्नुहोस्, यो कुरा त हरेक कुरासँग जोडिएको छ।

प्रेम रावत भन्नुहुन्छ शान्ति के हो यस कुरालाई बुझ्नका लागि सबैभन्दा पहिला के कुरा बुझ्न आवश्यक छ भने मानिसहरू शान्तिलाई कसरी परिभाषित गरिरहेका छन् केवल शान्तिको परिभाषा मात्रै शान्ति होइन शान्ति खोज्ने क्रममा मानिसहरू शान्ति सम्बन्धी आफ्नो परिभाषालाई अघि सार्ने गर्दछन् त्यो शान्ति होइन शान्ति परिभाषाबाट बुझ्ने कुरा होइन शान्ति त अनुभव गर्ने कुरा हो शान्तिको सम्बन्ध केवल एकजनासँग छ त्यो हो मानिस अनि शान्ति उसभित्र छ यदि तपाईले यस कुरालाई स्वीकार गर्नुभयो भने तपाई शान्तिको पथमा हिँड्न थाल्नुभयो यो संसारमा आफूभित्र शान्तिको सम्भाव्यता नभएको व्यक्ति कोही पनि छैन चाहे उसले जस्तो सुकै कर्म गरेको भए पनि त्यो शान्ति ऊ भित्र नै छ यसको अर्थ बाहिरको परिस्थिति जस्तो सुकै भए पनि शान्ति तपाईँ भित्र नै विद्यमान हुन्छ

0: शान्ति कस्तो चीज हो? शान्ति कस्तो चीज हो भने मानिस भित्र आधी बेरी आइरहँदा पनि त्यहाँबाट निस्केर उसले आफू भित्रको शान्तिको अनुभव गर्न सक्छ। उसले आफू भित्र शान्तिको अनुभव गर्न सक्छ। यो सारा संसारलाई सञ्चालन गर्ने त्यो शक्ति, त्यो ताकत त्यो समयमा पनि हामी भित्रै छ। त्यसलाई अनुभव गर्नुपर्छ, प्रत्यक्ष अनुभव गर्नुपर्छ। मनबाट होइन, विचारले होइन, प्रत्यक्ष रूपमा अनुभव गर्नुपर्छ। त्यसपछि शान्ति जागृत हुन्छ, किनकि यस्तो अवस्थामा मानिसले त्यस चीजको अनुभव गरिरहेको हुन्छ जसको ऊ एउटा अंश पनि हो। त्यसको कुनै सीमा हुँदैन, जसको कहिले नाश नै हुँदैन। ती पनि ऊ भित्रै छन्। जबसम्म उसले त्यसको अनुभव गर्दैन, तबसम्म उसले ऊ को हो भनेर पूर्ण रूपमा पहिचान गर्न सक्दैन।
1: थप जानकारीका लागि premrawat.com अथवा 01590-1765 र 98340-1650 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर
4: सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-5-87-915।
9: कृषि विकास बैंक लिमिटेड ल KYC विवरण धबै विवतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै, बैंकर लब के रूब धै छ्याब लब लागिरी, रुसैल KYC धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु। चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या छ तसिम विषया रोसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्पीसी KYC विवरण धबै विवर नमकलमु। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ, काठमाडौँ।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
11: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
11: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
10: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-5-74-668, मोबाइल नम्बर 98-5-60-28-104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
12: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट सप।
2: एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
3: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: कम्पनी संचालक समितिको निर्णय,
3: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
2: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
2: उद्योग दर्ताको निवेदन फारम ख,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
2: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
3: मेसिन औजारको कोटेसन र स्किम,
2: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
3: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
2: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
3: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
2: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
3: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
2: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
3: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
2: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
3: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
2: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
4: के तपाईँलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: मठ मन्दिर,
7: गुरुकुल,
6: चैत्य गुम्बा
7: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
6: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
7: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
8: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट, र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
8: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
8: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
9: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर। सम्पर्क 98116062983, 98562855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
10: घरको ल्याउने लाखको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अझल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541994 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 0161525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
15: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
16: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
15: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
16: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर। प्रोप्राइटर मिनराज खड्का। फोन नम्बर 0165536651। सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जुन एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झनेको छ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र।

0: नमस्कार. कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ. म दुर्गा अधिकारी. कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि. कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ. कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ बालबालिकाको क्षेत्रको विषयमा छलफल गर्नेछौ. बालबालिका जोखिममा रहेका अथवा अभिभावक विहीन बालबालिकालाई आश्रय दिएर उनीहरूको शिक्षा आवास स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याइरहेको संस्था बाल कल्याण संस्थाले गरिरहेका गतिविधिहरूलाई हामी जोड्नेछौं. त्यो सँगसँगै यो क्षेत्रमा अथवा यो प्रदेशमा बालबालिकाको अवस्था के छ यो विषयमा पनि छलफल गर्नेछौ. छलफलका लागि आज हामीसँग हुनुहुन्छ बाल कल्याण संस्थाका कार्यकारी निर्देशक विजय कुमार प्रधान सर हुनुहुन्छ. उहाँसँगको कुराकानी लिएर आएका छौं. सर, यहाँ कार्यक्रममा हार्दिक स्वागत.
1: धन्यवाद म्याडम. यहाँ
0: अहिले चाहिँ संस्था केमा व्यस्त छ? बाल कल्याण संस्था चाहिँ यति बेला केमा व्यस्त छ?
1: बाल कल्याण संस्था यतिखेर वार्षिक रूपमा हामीले गरिरहनु पर्ने चार भन्छौँ हामीले, यो अधिवेशन, साधन सभा र सामाजिक लेखा परीक्षणमा हामी व्यस्त छौँ. आज त्यसैको सन्दर्भमा आज त्यो पनि छ.
0: संस्थाको परिचय दिनुपर्दा चाहिँ कसरी दिनुहुन्छ, कस्तो खालको संस्था भन्ने?
1: यो हाम्रो बाल कल्याण संस्था चाहिँ एउटा बालगृह हो. यहाँ चाहिँ 125 जना बालबालिका अभिभावकविहीन बालबालिकाहरू विगत 23 वर्षदेखि चाहिँ संरक्षणबाट बसेका छन्. सँगसँगै हामीले बालगृह मात्रै नभएर एउटा ट्रेनिङ सेन्टरको रूपमा पनि विकास छ. पारिवारिक सपोर्ट प्रोग्राम पनि छ हामीसँग. कृषि फार्म पनि हामीले सञ्चालन गरेका छौँ. उत्पादनमा पनि हामीले लगानी गरेका छौँ. आत्मनिर्भरताका लागि हामीले गर्छौँ भने विपद व्यवस्थापनमा पनि हामीले काम गर्छौँ. सँगसँगै हाम्रो 5 वटा चाहिँ हामी बालगृह सँगसँगै 5 वटा चाहिँ परियोजनामा हामीले सञ्चालन गरेका छौँ अहिलेसम्म.
0: कस्तो राम्रो. त्यही भएको बालबालिकाले केही न केही बालबालिकालाई नै कामै भनेर त लगाएन, तर सिक्ने त अनि कृषि आफ्नै कृषि फार्मको होइन उत्पादन त्यही खपत हुने भयो. फेरि आत्मनिर्भरको लागि सानैदेखि स्किल डेभलपमेन्टको ट्रेनिङहरू हुने भयो. होइन, कतिको सहज छ त यो सञ्चालन गर्नु?
1: सञ्चालन गर्न सहज त छैन, जे कुरा गर्दा पनि सहज चाहिँ छैन. हेर्दाखेरि सरमा हामीले कृषिको हिसाबले हेर्ने हो भने जस्तो हामीले कृषि उत्पादन अर्ग्यानिक उत्पादन भन्ने गर्छौँ. अर्ग्यानिक उत्पादन यति धेरै लगानी गर्नुपर्छ, तर लगानीको प्रतिफल आउँदैन. तर त्यहाँभित्र भएका बालबालिकाले भोलि कृषिको क्षेत्र बाहिर जाँदाखेरि चामल कहाँ फल्छ भन्दा बोरामा नभनौँ भन्ने हिसाबले कम्तीमा बोटमा फल्दो रहेछ भन्ने होस्, टमाटर कहाँ फल्छ प्लास्टिकमा नहोस् कि टनेलभित्र अर्थात् बोटमा फल्दो रहेछ भन्ने होस् हिसाबले सिकाउनको लागि चाहिँ हामीले इन्भेस्टिगेसन गरेको छ. यो इन्भेस्ट गरेको छ हामीले चाहिँ त्यो कृषि उपजमा. सँगसँगै अरू पनि अरू सञ्चालनमा पनि गाह्रो गाह्रो नै छ, तैपनि हामीले चाहिँ सङ्घर्ष हो, सामाजिक परिवर्तन हो, त्यसले गर्दा हामी गरिरहेका छौँ.
0: बालबालिकाको क्षेत्रमा काम गरेको तपाईँको आफ्नो

0: हेर्दाखेरि एकदम लामो समयको अनुभव छ होइन, बालगृह महासंघका पूर्व महासचिव पनि हुनुहुन्छ, हिसाबले हेर्दाखेरि बाल बालिकाको समग्र अवस्था चाहिँ कस्तो छ?
1: बाल बालिकाहरूको मैले यति लामो समय 25 वर्षको लामो समयसँग काम गरेको बाल बालिका क्षेत्रमा यो देख्दाखेरि पहिले भन्दा अलिक सुधारमुखै छ बाल बालिकाको, तैपनि अझै त्यो बाल बालिकाको स्थितिलाई अझै पनि ऐन कानून नियमावली मापदण्ड जे जे भने पनि ती चाहिँ समय सान्दर्भिक कहिलेकै काम गर्दैन। अहिले पनि ऐन संशोधनको प्रक्रियामा गएको छ, प्रस्तावना भएको छ, सँगसँगै एउटा सन्दर्भले एउटा ल्याउँछ, एउटा सन्दर्भले अर्को ल्याउँछ, त्यसले गर्दाखेरि यो जटिल समस्या चाहिँ थप्दै जान्छ। सुधार चाहिँ भएको छ, पहिलेको हिसाबमा हामीले 60को दशक 70को दशक हेरेर जाने हो भने 80को दशकमा आउँदाखेरि चाहिँ परिवर्तन चाहिँ भएको छ बालबालिकाहरूको लागि, यो चाहिँ धेरै ऊ चाहिँ भएको छ अहिले चाहिँ यो अवस्थामा चाहिँ।
0: हजुर, यो अवस्था जस्तै अभिभावक विहीन वा जोखिममा रहेका बाल बालिकालाई संरक्षणमा ल्याउने प्रक्रिया चाहिँ कस्तो हुन्छ?
1: यो थोरै अलिकति जटिल छ, अलिकति हेर्दाखेरि कति धेरै मान्छेको बुझाइ चाहिँ के छ भने हामीले थपक्कै लगेर राखिदिनु भए हुन्थ्यो भन्ने छ, तर अहिलेको कानूनले के भन्छ भने त्यो बाल बालिकाहरूलाई ल्याउनको लागि कुनै पनि समय अभिभावकविहीन कदेखि 6 सम्मका 5 वटा प्रक्रियाहरू हुन्छन् ऐनका, अझ त्योदेखि नियमावली त्यो भित्रका, तीभित्र बसेर गर्नुपर्छ। त्यो भित्र गर्दाखेरि कुनै पनि एउटा एक्जाम्पलको लागि भने अभिभावक दुई अभिभावक नभएका बालबालिका अन्तिम विकल्प है बालगृह चाहिँ, फेरि बालबालिकाको लागि अन्तिम विकल्प भएको कारणले गर्दाखेरि यो अन्तिम विकल्पमा जानको लागि चाहिँ त्यसका जस्तो अभिभावकविहीन बालबालिकाको लागि मैले एक्जाम्पल दिएँ, त्यसको लागि गरिरहँदाखेरि चाहिँ दुवै बुवा नभएको मृत्यु र प्रमाणपत्र एउटा सजिन मुचुलका, त्यो ओडाले गरेको सजिन मुजुलका, पब्लिकले गरेको होइन कि ओडाले गरेको सजिन मुजुलका, ओडाको सिफारिस त्यो इतिहास त्यो वास्तविक अवस्थाको बारे सहित उल्लेख गरेर सँगसँगै त्यो लिइसकेपछि त्यसको जन्म दर्तादेखि लिएर सबै यर सपोर्टेड डकुमेन्टहरू सँगै त्यो आइसकिसकेपछि एप्लिकेसन चाहिँ सम्बन्धित पालिकाको बाल कल्याण अधिकारी हुनुहुन्छ, त्यो बाल कल्याण अधिकारीमा पुर्याइसकेपछि बाल कल्याण अधिकारीले यो बच्चा चाहिँ बालगृहको लागि अन्तिम विकल्प हो कि होइन भनेर गरिसकेपछि त्यहाँ लगिसकेपछि उहाँले चाहिँ एउटा 35 दिने सूचना जारी गरेर यो सामाजिक मनोरञ्जनकर्तालाई चाहिँ एउटा चाहिँ लानुहुन्छ त्यहाँ, त्यहाँ लगिसकिसकेपछि उहाँलाई त्यो सिफारिस यदि उहाँले चाहिँ त्यो लिएर त्यो फिल्ड भिजिटदेखि लिएर सबै चाहिँ त्यो प्रक्रिया पुरा गरिसकेपछि यो चाहिँ उचित छ है बालगृह लान भनेपछि उहाँले चाहिँ सिफारिस गरेर बालगृह पठाउने प्रक्रिया हुन्छ। तर आम मानिसको बुझाइ चाहिँ के छ भने बालबालिका चाहिँ थपक्क लगेर त्यहाँ राख्न पाए बोर्डिङ स्कुलको होस्टल हो कि भने चाहिँ बालगृहलाई होइन, यो चाहिँ अन्तिम विकल्पको रूपमा हो एससीका बालगृह।
0: अहिले हामी गफ गरिरहँदाखेरि मेरो दिमागमा आएको कि जब विभिन्न घटनाहरू घट्छन् होइन, त्यो बालगृहमा नि संख्या बढ्छन् होला बच्चाको, जस्तै यो बाढी पहिरोले होइन अभिभावक विहीन हुन पुग्छन्, विभिन्न कारणहरू विभिन्न हुन्छ नि त, यसले खेरि प्रत्यक्ष असर त महिला तथा बाल बालिकालाई नै पर्छ होला होइन, त्यस्तो खालको कतिको पाउनुहुन्छ?
1: यतिको यो बेला चाहिँ जोखिम सबैभन्दा धेरै महिला तथा बाल बालिकाहरू जोखिममा परेका हुन्छन्। अहिलेको अवस्थामा पनि अब न्युजमा पनि यहाँले सुन्नुभएको होला धेरै ट्राफिकिङको कुराहरू गइरहेका छन् भइरहेका छन्, तर हामीले चाहिँ के भनेछौँ भने कास्कीका बालगिरीहरू कास्कीमा भएका 23 वटा बालगिरी 27 वटा बालगिरी हुन्, तीमध्ये 23 वटा बालगिरीले चाहिँ के भनेका छौँ भने हामी 170 जना बाल बालिका चाहिँ अभिभावकविहीन भएका बाल बालिका चाहिँ हामी संरक्षण दीर्घकालीनको संरक्षण गर्छौँ भनेर राज्यले हामीले भनेको छ, हामीले आधिकारिक रूपमा त्यो पत्र पनि दिइसकेको छ। यो अवस्था रहेछ भने यो जोखिम बढ्छ, यो अवस्था आयो भने जस्तो कासीका बालगिरीहरू चाहिँ भ्याकुम छ, खाली चाहिँ छ, बच्चा राख्ने क्षमता छ, 170 जना बालले अहिले तत्कालको अवस्था राख्छौँ भनेर हामीले भनेको छौँ। जस्तो मेरै बालगिरीको कुरा गरेँ भने म अहिले चाहिँ मैले 4 जना चाहिँ राख्छु, यो अवस्थामा चाहिँ 4 जना राख्न सक्छु, अरू बालगिरीहरू पनि त्यसरी थप बालगिरीहरूले चाहिँ राख्न सक्छन् भनेर चाहिँ हामीले यो जटिल अब जस्तो अहिले हिजो अस्ति पनि घटनाहरू भइरहेका छन्, बाढी यत्र गइरहेका छन् होइन, यो प्रकोपहरू भइरहेको छ, यसले ल्याउन सक्छ, यसले ल्याउँदाखेरि हामी त्यो बालबालिकालाई नितान्त रूपमा चाहिने अवस्था रहेको खण्डमा हामी संरक्षण गर्न सक्छौँ भन्ने चाहिँ हामीले छत्र चाहिँ।
0: हजुर हजुर, यति लामो समयसम्म बालबालिकाको क्षेत्रमा काम गर्ने सोच कसरी आयो तपाईँको?
1: यो बालबालिका क्षेत्रमा ट्याक्कै ऊ गर्दाखेरि हामी पढी म सानै पढिरहँदाखेरि चाहिँ बालबालिकाहरू चाहिँ बजारमा त्यो बाहिर सडक पनि देखियो, म बाहिर पनि भ्रमण जाँदाखेरि बाहिर पनि काम गरेर बस्दाखेरि त्यहाँको अवस्थामै हामी पनि त्यो घर छोडेर सानैमा हिँडियो, घर छोडेर सानैमा हिँडिसकेपछि हामी पनि त्यही अवस्थामा गयौँ क्या, त्यो अवस्थामा गइसकेपछि हामीले त्यो बालबालिका त्यसरी अलिकति कमरको कलेज पढ्दाखेरि अलिकति अलिकति हामीले काम गर्न थालिसकिसकेपछि बच्चाको त्यो अवस्था देखेपछि ल्याएर संरक्षण गर्नुपर्छ ती बच्चाहरूलाई चाहिँ, तिनीहरू त्यही पनि रहिनछ भन्ने किसिमको चाहिँ त्यो चाहिँ वेलफेयर बेसमा गऱ्यौँ क्या, त्यो बेला चाहिँ हामीले वेलफेयर बेसमा गर्दाखेरि हामीले गरेर ल्याइसकिसकेपछि सुरुवात चाहिँ त्यसरी गरेको थियौँ। अनि अहिले चाहिँ त्यो क्षेत्रमा देख्दाखेरि चाहिँ अहिले हामीले त्यतिखेर नगरेको भए के परिवर्तन हुन्थ्यो, हामीले सुरुवात गरेको भए अहिले परिवर्तन भएको छ, सबैले गर्न थाले भन्ने चाहिँ अहिले त्यो खालको चाहिँ रहेको छ।
0: संस्था सुरुमै स्थापना कालमा त अहिले भनौँ न यति धेरै 125 बच्चा राख्ने, कृषि आत्मनिर्भरका अन्य तालिमहरू होइन ती गर्ने अवस्था थिएन होला। सुरुवात गर्दै लर्निङ बाई डुइङ भन्छ नि, हरेक कुरामा सबैले विज्ञ भएर त आइँदैन। सुरुवातको अवस्था र संस्थाको यात्रा थोरै बताइदिनुहोस् न।
1: सुरुको अवस्था, जब संस्था सुरुवात गरिसकेपछि संस्थाको त्यो बेला हामीले संस्था बालबालिका देखेर संस्था खोल्यौँ। संस्था खोलिसकिसकेपछि सुरुको अवस्था हामीले चार लिएर आयौँ, चारजना बालबालिकाहरू लिएर आयौँ, चारबाट सात बनायौँ, सातबाट एघार बनाएको। त्यो अवस्थामा अहिले जस्तो फन्डिङको कुराहरू पनि थिएन। हामीले सुरुवात चाहिँ यही लोकल रिसोर्सहरूलाई प्रयोग गरेर, कसैले चाहिँ अलिकति आफन्तहरूलाई अथवा त्यो साथीभाइहरूलाई चाहिँ यो देऊ अलिकति यो थप भन्ने हिसाबले हामीले त्यसरी गर्यौँ। त्यसको सङ्घर्षमा त्यसपछि गएर केही समय पछाडि एक वर्षको बिचमा चाहिँ हामीले प्रोजेक्टेड बेसमा लगिसकिसकेपछि हामीले अहिले नितान्तमा हामीले तपाईँलाई भन्नै पर्छ, तपाईँको मिडिया मार्फत हामीले बाहिरको डोनेसन नल्याएर सञ्चालन सक्ने अवस्था छैन। यो जति जसले जे भने पनि यो चाहिँ ल्याउनै पर्छ। हामीले बाहिरबाट त्यो फन्डिङ ल्याइसकेपछि त्यो सुरुवात गर्यौँ, त्यो थोरै मात्रामा आयो, इन्डिभिजुअल डोनरहरूबाट जोड्यौँ। त्यसपछि हामीले अहिले हकमा हुनुहुन्छ, प्रोजेक्टेड बेसमा छ अहिले चाहिँ। विगत यो 22 चाहिँ प्रोजेक्टेड बेसमै हामीले चाहिँ चलाइरहेको छ, हामी इन्डिभिजुअल डोनर छैन। त्यसले गर्दा हामीले अब अब 15 चलाउन सक्छौँ भन्ने चाहिँ हामीसँग त्यो क्यापेसिटी चाहिँ छ,
0: त्यतिको
1: ब्याकअप बनाएको छौँ हामीले। अब चाहिँ 15 चलाउँछौँ, त्यसपछि के हुन्छ भन्ने कुरा चाहिँ थाहा छैन।
0: यो जुन अन्य काम गर्नुभएको छ नि तपाईँहरूले, सपोर्टिङ जस्तै कृषि होइन, आत्मनिर्भरका विभिन्न तालिम, त्यसले चाहिँ कतिको सहज हुँदो रहेछ बालगृह?
1: त्यसले बालगृहले एउटा दुईटा हुँदो रहेछ। यो एउटा चाहिँ के हुँदो रहेछ भने बच्चाले सिक्ने अवसर हुन्छ, एउटा विपदमा के गर्ने भनेर, जस्तो विपदको कुराहरू हामीले प्रत्येक हप्ता बालबालिका सिकाउँछौँ के हुन्छ भनेर। आपतकालीन अवस्था हामी साइरन बजारै बालबालिका त्यसले ट्रेनिङ गराउँछौँ। विपदका सामग्रीहरू 100 बालबालिका तत्काल अवस्थामा, यो भूकम्प पछाडि हामीले सिक्यौँ, 2015 पछाडि सिकेका कुराहरू, तत्काल 100 बालबालिका राख्न सक्ने क्षमताका हामीले विपद व्यवस्थापनका एउटा राखेको छौँ भने, अर्को कृषिमा, कृषि अघि नै मैले भने कृषिका कुराहरूमा चाहिँ के हुँदो रहेछ, लगानी लामो ठुलो हुन्छ, तर बालबालिका सिकाउनको लागि त्यहाँ हामीले घर सिकाएको छौँ। कृषिमा एउटा चाहिँ त्यो छ। अर्को के छ भने ट्रेनिङ सेन्टर, बालबालिका त हामीले प्लस टू अथवा 18 पुरा भएपछि समाज रिइन्टिग्रेसन अथवादेखि पुनस्थापना गर्नुपर्छ। पुनस्थापना गरिरहँदाखेरि हामीले केही के सिकाएर पठाउनुपर्छ। त्यो पठाउँदाखेरि हामीले के गर्छ, एउटा बाँसको जरा रङ्गा सारङ्गपटमा बेचेर कम्ती नै उसको जीविका गर्न सकोस् भन्ने हिसाबले हामीले हाम्रा बालबालिकालाई, भित्र भएका बालबालिकालाई, 8 माथिका बालबालिकालाई 90 प्रत्येक हप्ता हामीले त्यो खालको ट्रेनिङ दिन्छौँ, किडियो हस्तकला सम्बन्धीको तालिमहरू दिन्छौँ। त्यो तालिम दिएपछि प्लस टू सकिसकेपछि उनीहरूले चाहिँ के गर्छ भने त्यो सिकेको गरेर सिपलाई चाहिँ युज गरौँ भन्ने हुन्छ एउटा। अर्को आत्मनिर्भरको पाटोमा नि हामीले त्यो कृषिले चाहिँ अलिकति जोडिन्छ, बजारमा जे उत्पादन हुन्छ त्यो खालको हामीले उत्पादन गर्छौँ कृषिमा, त्यसले गर्दा अर्को गाई फार्म पनि छ, गाई पनि दुध उत्पादन गर्छौँ, दुध उत्पादनबाट बालबालिकाले त्यही प्रयोग गर्छौँ, त्यसले पनि एउटा दुध किन्ने पैसालाई चाहिँ बचत गर्छ। अर्को के गर्दछ भने अब सधैँ फन्डिङको बाहिरको मात्रै आज गरे आउँदैन, हाम्रो पनि आत्मनिर्भरता हुनुपर्छ भने 25% हामी चाहिँ यो अहिले आत्मनिर्भरतामा गएको छौँ। त्यसले गर्दा हामीले त्यसको अवस्थामा चाहिँ हामीले त्यसको मार्फतबाट अर्ग्यानिक फार्म सहितको रेस्टुरेन्ट र अपार्टमेन्ट हामीले चलाएको छौँ। त्यो अपार्टमेन्टमा त आएको इन्कम चाहिँ मानि संस्थालाई जाओस् भनेर हामीले त्यो खालको प्रोसेसिङ गत 4 गरेको छौँ। यो अलिकति अहिले चाहिँ यो त्यसको परिस्थिति यस्तो भए पनि तैपनि यसले चाहिँ ठिकै छ, अहिले चाहिँ जस्तो ह्यान्डल व्यवस्थापन गर्न चाहिँ सहजै भएको छ। एउटा हामीले चाहिँ सक्सेस अनसक्सेस भएको माछा पालनमा चाहिँ हामी सक्सेस भएनौँ, त्यहाँ पनि केही गऱ्यौँ तर सकेनौँ। अन्य कुराहरू चाहिँ हामीले सहज नभए पनि यो सिकाइरहेछ, सिकाइ गर्दाखेरि बालबालिकाले सिकाउनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले सहजै गरेर लिएका छौँ अहिलेसम्म चाहिँ।
0: पक्कै पनि बालबालिकाका लागि अघि भनौँ न ल्याउने आस भनौँ न गृहमा राख्ने मात्रै ठुलो कुरा होइन, होइन उनीहरूलाई खाना कपडा भयो आवास उपलब्ध गराउनु मात्रै पर्याप्त नभइकन उनीहरूको शिक्षा स्वास्थ्य भावनात्मक विकास र आत्मसम्मानको लागि चाहिँ संस्थाले अन्य के कामहरू गरिरहेको छ?
1: उनीहरूको लागि हामीले धेरै कुरामा लगानी गर्छ। अब दुईवटा शिक्षा त भइ नै हाल्यो, हामीले शिक्षामा 10 त प्लस 2 त हामीले बोर्डिङ स्कुलमै हामीले त्यहाँ शिक्षा दिन्छौँ, त्यसपछि गएर उनीहरूको सिपहरू छन्, ब्याचलरमा जानेहरू कुनै आइटीमा छन्, कुनै नर्सिङमा छन्, कुनै चाहिँ यो अन्य सेक्टरहरूमा छन्, कुनै चाहिँ फेरि पढ्नेमा चाहिँ ट्रेनिङ सेक्टरमा पनि गएका छन् क्या, भोकेसनल ट्रेनिङहरूमा जोडिन्छन्। त्यो डेभलपिङ सँगसँगै छ। अर्को के पनि छ भने हामी सुरुवातदेखि नै अर्को हामीले म्युजिकमा जानेहरूलाई म्युजिकको हामीले छुट्टै टिचर व्यवस्थापन गरेर म्युजिक टिचरहरू राखेर नेसनल स्तरको राखेका छौँ। डान्समा जानेलाई डान्सके रूपमा चाहिँ प्रत्येक हप्ता हामीले राखेका छौँ। आर्ट ट्रेनरहरूलाई आर्ट ल्याएर आर्ट ट्रेनरहरू छुट्टै राखेका छौँ प्रत्येक हप्ता, त्यो गर्न अनिवार्य कम्पलसरी गर्नै पर्छ। अर्को चाहिँ हामीले कराटेमा पनि राम्रो खेलकुदलाई पनि डेभलप गरेर कराटे गर्ने हामीले छ। ब्ल्याक बेल्ट धेरै बालबालिकाहरूले पाएका छन्, यो मेडलहरू पनि धेरैले एवार्ड भएका छन् यो कराटे सेक्टरमा पनि। आर्टमा पनि धेरै राम्रो प्रगतिहरू गरेका छन्। सँगसँगै ट्रेनिङ त भइहाल्यो, ट्रेनिङसँगै जोड्छौँ हामीले, जस्तो ट्रेनिङहरूको कुनै पनि भोकेसनल ट्रेनिङ सेन्टरहरूसँग जोडेर उनीहरूसँग चाहिँ हामीले ट्रेनिङहरू पनि उनीहरूले चाहिँ प्लस टू पछाडि गएर उनीहरू आत्मनिर्भर हुन् भन्ने हिसाबले जान्छ। र रिइन्टिग्रेसनको पाटोमा नि हामीले जानुभन्दा पहिले ट्रेनिङ दिइसकेपछि उनीहरूलाई सकेसम्म हामीले जाहिर खोजेर जाहिर लगाइदिएर बल्ल रिइन्टिग्रेसनको पाटोमा हामी
0: जान्छौँ।
1: प्लस हामीले अर्को चाहिँ के गर्छौँ भने अब प्लस टू पछाडि रिइन्टिग्रेसन गर्छौँ, ब्याचलर त पढ्नु पर्यो उनीहरूले, ब्याचलर पढिरहँदाखेरि ब्याचलरसम्मको र मास्टर अफ डिग्रीसम्मको एजुकेसन सपोर्ट हामी गर्छौँ, र खाना र बस्नको लागि उनीहरूले चाहिँ कमाउनुपर्छ। किनभने हामीले यत्रो वर्ष लगानी गर्नु, एउटा बालबालिकालाई हामीले प्लस टूसम्म लगानी गर्दाखेरि 25-30 लाख रुपियाँ लगानी हुन्छ एउटा बालबालिकालाई हामीले गर्दाखेरि लगानी गर्दाखेरि, यति हाम्रो अनुभवमा यो चाहिँ छ।
0: हजुर हजुर, यसरी काम गरिरहँदाखेरि जस्तै त्यो विभिन्न कारणले आइपुगेका हुन्छन् नि त बालबालिका, अरू बालबालिका भन्दा फरकै हुन्छन् होला होइन, त्यो हिसाबले हेर्दा बालबालिकाको मनोसामाजिक अवस्थालाई चाहिँ कसरी सम्बोधन गर्न सकिन्छ, त्यसलाई कसरी हेर्नुमा छ?
1: यो मनोसामाजिक सबैभन्दा जटिल अवस्था हो। बालबालिका विभिन्न ब्याकग्राउन्डबाट आएका हुन्छ, घटना त्यो ब्याकग्राउन्ड सबै फरक फरक हुन्छ, परिवेश फरक हुन्छ, भूगोल फरक हुन्छ, त्यसले गर्दा यो आइरहँदाखेरि यिनीहरूलाई चाहिँ हामीले चाहिँ काउन्सिलको पाटोबाट अलिक जोड्न पर्छ। हामीले त्यो अवस्था बुझ्नको लागि काउन्सिलरको छुट्टै व्यवस्थापन छ मेरोमा। त्यो काउन्सिलरले चाहिँ उनीहरूले के गर्नुहुन्छ भने काउन्सिलरले छुट्टै, मैले काउन्सिलिङ गरेर मेरा बालबालिकालाई हुँदैन, किनभने त्यो छुट्टै व्यक्तिले काउन्सिलिङ गरिसकिसकेपछि त्यसलाई चाहिँ त्यसको के रहेछ त भनेर त्यसको बिस्तारै सहज वातावरणमा ल्याउँदैन। हामीले कुनै बालबालिका भर्ना गरिसकेपछि त्यो ल्याइसकिसकेपछि त्यसको अवस्था उनीहरूले बिस्तारै हामीले चाहिँ त्यो खालको गराउँछौँ, र उनीहरूलाई चाहिँ समाजसँग त्यो सबै बच्चा बालबालिकासँग समुदायसँग जोड्न चाहिँ खोज्छौँ, जोडेका छौँ। त्यसले गर्दा राम्रो प्रोग्रेस चाहिँ भएको छ अहिले हेर्दाखेरि, हामीले चाहिँ प्रोग्रेस पनि राम्रो छ, राम्रो उनीहरूको चाहिँ प्रगति देख्दाखेरि हामी एकदम खुसी नै छौँ। अहिलेसम्म 34 बालबालिका चाहिँ रिइन्टिग्रेसन पुनर्स्थापना भइसकेको छ। विभिन्न सेक्टरमा छन् यी बालबालिकाहरू, कुनै नर्सिङ सेक्टरमा छन्, कुनै एकजना त युएनमै काम गर्छन्, युएनमै काम गर्छन्, अन्य सेक्टरहरूमा जोडिएको भएर प्रोग्रेस राम्रो छ। एउटा दुईवटा चाहिँ कुनै कुनै चाहिँ पढ्न सक्दैन, ट्रेनिङमा जान्छन्, अलिकति त्यो अवस्था भइसकेपछि अलिकति त्यो म्याचर भएपछि अलिकति आउँदो रहेछ। यो 19-20 चाहिँ त्यति आउँदैन, 25-26 बल्ल अलिकति यो गर्नुपर्छ भन्ने भावनाको विकास चाहिँ हुन्छ।
0: अनि यो परिवारसँग पुनर्मिलन गराउने कोसिस अथवा केही हुन्छ कि हुँदैन?
1: हुन्छ भनेर, यो परिवारसँग सबैभन्दा पहिले प्रथम चाहिँ परिवारसँग पुनर्मिलन गराउनुपर्छ। सबैभन्दा पहिले हाम्रा बालिकीमा मेरा बालिकीमा आउने बालबालिका भनेको दुवै बुवा आमा नभएका अभिभावकहीन बालबालिका हुन्। ती मध्येमा केहीका अभिभावक भएर पनि ती अब बेपत्ता भएका हुन सक्छन्, केही न केही समाजमा भएका बाल तिनीहरूका आफन्तहरू जस्तो कुनै मामा काकाहरूसँग हामीले पुनर्मिलन गराउने प्रयास गर्छौँ। तर धेरै अनुभवमा के चाहिँ छ भनेदेखि लिन चाहँदैनन्, सबै पहिचान दिनै चाहँदैनन्। जन्मदाता नायिकाका कुराहरू हुन्छन्, पहिचान बिन बनाउन खोज्छन्, त्यसले गर्दा त्यो दिनै चाहँदैन उनीहरूको एउटा मानसिकता के हुन्छ। यो बालबालिका हामीलाई लिएर आएपछि हामीले चाहिँ हाम्रा भएका सम्पत्ति दिनुपर्छ भन्ने एउटा त्यो बुझाइ छ क्या अझै पनि समाजमा। तर हामीले त्यसरी बुझाउँदैन कि यो बालबालिका कम्ती पहिचान चाहिँ त्यो त्यसपछि गर्ने कुराहरू उनीहरूले गर्छन् भनेर हामीले जान्छौँ। त्यो खालको अवस्था चाहिँ रहेको छ। तर उनीहरूलाई हामीले पुनर्मिलनमै पहिलो प्राथमिक परिवार पुनर्मिलन गराउन चाहिँ सोच्छौँ, अहिलेसम्म गराएका छौँ। र अनि त्यसपछि सेकेन्ड पार्टमा कम्युनिटीमा गराउँछौँ, दुईवटा पार्ट हामीले जोडेका छौँ।
0: एउटा भनौँ न व्यक्तिगत परिवारमा 2-4 बच्चा, अहिले त 4 त कहाँ हुने, 1-2 होइन बच्चालाई हुर्काउन बढाउन त कति गाह्रो हुन्छ, एउटा व्यक्तिले कति सङ्घर्ष गर्छ, यति धेरै बच्चाहरू 125 बच्चालाई होइन त्यो आवास सहित अभिभावकको प्रेम दिएर त्यहाँ अगाडि बढ्नु सानो चान्सुने काम होइन कि। यसलाई चाहिँ त्यहाँ काम गरिरहँदाखेरि चुनौतीहरू चाहिँ के देख्नुहुन्छ, कस्ता कस्ता चुनौतीहरू आउँछन्?
1: धेरै आउँछन्, यो चुनौती चाहिँ यहाँको मिडिया मार्फत के भन्छन् धेरै चुनौती नै आउँछन् तर चुनौती आयो भनेर हामी पछाडि सर्ने कुरो हुँदैन. बालबालिकाको हकमा धेरै कुराहरू आउँछन्, यो आर्थिक फाइनेन्स सबैभन्दा कुरा आउँछ होइन. जति बालबालिकाहरू बढ्दै जान्छन् अपग्रेड हुँदै जान्छन् त्यति फाइनेन्सको पनि एउटा कुरा हामीले सर्टेन एमाउन्टहरूले नपुग्न सक्छ. अर्को भनेको उनीहरूको विकास वृद्धि विकासमा पनि हामीले पुर्याउन सकेको हुँदैन. कहिलेकाहीँ भौगोलिक कुराहरू मेटेरियल्सका कुराहरू हुन्छन् ती कुराहरूले उनीहरूको चाहना अनुसार हामीले पुर्याउन सक्दैनौँ होइन. अहिलेको यो मोडर्नाइज जमानामा आइफोन खोल्लान् होइन, हरेक कुरा यस्तो खोल्लान्, यो कुरामा पनि हामीले चाहिँ अलिकति ऊ अर्को छ भने अर्को एउटा ट्रेनिङको पार र पुनर्स्थापना सँगसँगै यो रोजगारको चाहिँ सबैभन्दा समस्या छ, चुनौती.
0: हजुर हजुर.
1: पहिचान र पहिलो समस्या चाहिँ पहिचान हामीले गरिसक्यौँ, त्यसपछि सँगसँगै अर्को के छ भने रोजगारको चुनौतीमा चाहिँ कहीँ रोजगार दिन पर्यो भने रोजगार दिएर ट्रेनिङ त लियो कुनै विषयमा त रोजगारै नपाउने दिँदै नदिने हतपत्यो. बालिगिरिएका भनेपछि अलिकति मान्छे दृष्टिकोणै अलिकति चेन्ज भइहाल्छ नि, अलिक फरक चाहिँ हुँदो रहेछ. हामीले सत्तर तै पनि अहिले चाहिँ हामीले चाहिँ 125 बालबालिकाभित्र भए पनि हाम्रो अनुभव र सबैमा चाहिँ कोअर्डिनेसन चाहिँ गरेको छ. अहिलेसम्म त्यस्तो चाहिँ हामीले समस्या चाहिँ ठ्याक्कै आएको छैन, तर कहिलेकाहीँ चाहिँ आउन सक्छ. मेडिकलको विषयहरू पनि कोरोनाको पिरियडमा हामीले भोग्यौँ, 92 चाहिँ कोरोनाभित्रै भए होइन, डेङ्गुको पिरियडमा भए, यस्ता यस्ता घटना चाहिँ आउँछन्. तैपनि सहज ढङ्गले लिँदाखेरि यति गाह्रो चाहिँ फिलिङ चाहिँ भएको छैन
0: अहिलेसम्म. त्यो सँगसँगै जस्तै अहिले डिजिटल प्रविधिको विकास भइरहेछ होइन, सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिकाको सुरक्षा उनीहरूको मानसिक विकासमा चाहिँ नयाँ चुनौती पक्कै पनि थपेको
1: छ
0: होइन. यो विषयमा चाहिँ संस्थाले के गर्छ अथवा कसरी अगाडि बढिरहेको छ?
1: हामीले यो विषय साइबर सेक्युरिटीका कुराहरू, साइबर बुलिङका कुराहरूको विषयमा चाहिँ हामीले त्यहीँभित्र ट्रेनरहरू ल्याएर ट्रेनिङ दिएका छौँ बालबालिकालाई. सँगसँगै हामी पनि भन्छौँ, एवार गराउँछौँ. हामी चाहिँ प्रत्येक हप्ता मेरो बालिकाको कुराहरू प्रत्येक हप्ता हामी मिटिङ गर्छौँ बालबालिकासँग, बुधबार माइन्युटै गर्छौँ. यो विषयहरू कुनै भयो भने चाहिँ यो हामीले जानकारी गराउनुपर्छ भन्ने हिसाबले जान्छ. साइबर बुलिङको विषयमा चाहिँ सचेत चाहिँ बनाएको छ हामी. यो एकदमै धेरै अहिले आएको छ, यो सोसल मिडियाको कारणले गर्दाखेरि यसमा चाहिँ जोगिनुपर्छ भन्ने एवार चाहिँ छन् अहिलेसम्म. हामीसँग त्यस्तो चाहिँ आइहालेको छैन, त बाहिरको हेर्दा चाहिँ धेरै कुराहरू भएको छ. कतै भेट्छ कि त बाहिरको हावाले भन्ने चाहिँ हामीले चाहिँ त्यो छ, तर अहिलेसम्म हामी सचेत छौँ.
0: हजुर, जस्तै स्थानीय सरकार छ होइन, जिल्लामा बाल कल्याण अधिकारी अथवा बाल अधिकार सम्बन्धी संरचनाको व्यवस्था छ यहाँ, तर कार्यान्वयनको अवस्था कस्तो छ, त्यो समन्वयको अवस्था चाहिँ कस्तो छ?
1: यो ठ्याक्कै अहिले आउँदाखेरि 753 पालिकामा बराबरी अधिकार हुन्छ बाल कल्याण अधिकारीको. काशीको हकमा नै 4 पालिकामा मात्रै बाल कल्याण अधिकारी नियुक्त के अरे नियुक्त भएका छन्, तोकिएका छन्, नियुक्त होइन तोकिएका छन्. अब गण्डकीको प्रदेश हकमा 63 पालिका मात्रै तोकिएका छन् 85 मध्येमा. अवस्था यस्तो छ. अनि अर्को चाहिँ संघमा बनेका कानून अनुसार चाहिँ प्रदेशमा पूर्व प्रदेश बालबालिका ऐन भन्यो 78. अब बालबालिका नियमावली पनि अहिले बन्ने चरणमा छ, अब जाँदैछ बल्ल छ. म प्रदेश बालिका समितिको सदस्य भएको हिसाबले पनि त्यो छलफल भएर त्यो जाँदैछ, गइसकेको छ. सायद क्याबिनेटबाट पास भयो होला सायद अस्ति. यो पास भइसकिसके समन्वयकै हिसाबमा हेर्दाखेरि बालबालिका भनेपछि स्थानीय तहलाई नि वडादेखि सबैले के भन्न खोजेका छन्, वडा कुनै समस्या पनि फलाना बालिका राख्न पाए हुन्थ्यो भने सिधै त्यसका के हुन् मापदण्डहरू के हुन् भन्ने कुरा चाहिँ त्यो अध्ययन गरिँदैन. कसरी जाने भने अन्तिम विकल्प भन्ने चाहिँ थाहा हुँदैन, तर राख्न पाए हुन्थ्यो भन्ने चाहिँ सहज हुन्छ. पछि फेरि राख्ने व्यक्तिले के भन्छन्, किन राखेको त नि यो दुवै बुवा भएका भन्ने किसिमको चाहिँ एउटा चाहिँ आक्षेप लगाउँछ. यस्तो अवस्था छ. समन्वयकारी भूमिका चाहिँ सामान्य ढङ्गमा गरिरहेको छ, अहिलेको अवस्था चाहिँ भएको छ, तर अझै जति हुनुपर्ने त्यो चाहिँ भएको छैन.
0: जस्तै सरकार, स्थानीय तह, गैर सरकारी संस्था छ होइन, बालकृय योसँग चाहिँ समन्वय अथवा एकअर्कासँगको संवाद चाहिँ कतिको प्रभावकारी छ र गरिन्छ कि गरिँदैन?
1: यो गरिन्छ म्याडम, यो चाहिँ एकदमै हामी सस्तो भूमिकामा पनि हामी छौँ, वैश्य समाजसँगको भूमिकामा छौँ, अरू भूमिकाहरूमा छौँ. यो गरिरहँदाखेरि ठ्याक्कै यो चाहिँ कार्यान्वयनको चाहिँ रिजल्ट चाहिँ आउँदैन, आएको छैन. छलफल चाहिँ हुन्छन् व्यापक, तर के कता गएर छलफल हुन्छन् भने ती कता गए भन्ने चाहिँ हुँदैन, त्यो चाहिँ हुँदो रहेनछ, तर छलफल चाहिँ हुन्छ, प्रयास चाहिँ हाम्रो जारी छ.
0: हजुर, जस्तै अहिले स्थानीय सरकारसँग पनि काम गरिराख्नुहुन्छ तपाईँहरू?
1: हामी गर्छौँ, स्थानीय सरकारसँग काम गरेका छौँ, त्योसँग सहकार्य गरेका छौँ. बालबालिका सेक्टरमा गरेको छ, हाम्रै बालबालिका त्यहाँका स्थानीय तहको बाल मञ्चमा हाम्रा सदस्यहरू छन्, त्यसले गर्दा त्यो पनि कोअर्डिनेसनको पार्ट चाहिँ
0: भएको छ. अन्य सपोर्टै धेरै बाल कल्याण संस्था नै स्थापना गरेर यति धेरै बालबालिकालाई आश्रय दिइरहँदाखेरि अन्य सपोर्टका कामहरू हुन्छ कि हुँदैन?
1: हामीले शैक्षिक छात्र अन्य ठाउँबाट हामीले सपोर्ट आउँदैनन् आएको छैन स्थानीय तहबाट. अहिले चाहिँ पछिल्लो चरणमा चाहिँ मानिसहरूमा पनि कम्युनिटी बेसका मानिसहरूमा त्यो जागरूक चाहिँ भएको रहेछ. धेरै मानिसहरूले चाहिँ फोन गरेर सोध्नुहुन्छ हामी यो सेलिब्रेसन गर्छौँ त्यहाँ यति चाहिँ हामीले यो दिन्छौँ हामी रेस्टुरेन्ट गरेर खर्च गर्ने पैसा त्यहाँ दिन्छौँ भनेर अहिले दुई वर्ष चाहिँ मैले जोडेको छु राम्रै. अहिले यो वर्षको हिसाबबाट करिब 5 लाख जतिको चाहिँ त्यो सामग्रीहरू प्रदान गर्नुभएको छ क्या. यो हामीले 6 महिनाको क्यालकुलेसन गरेको मैले त्यो चाहिँ अब आवश्यकता के छ भनेर त्यो 5 लाख चाहिँ रेस्टुरेन्टमा जाने खर्च चाहिँ त्यो बर्थडे सेलिब्रेसन अन्य सेलिब्रेसन कुरा चाहिँ त्यहाँलाई दिन चाहिँ मान्छेमा चाहिँ त्यो दिनुपर्छ भन्ने भावनाको विकास चाहिँ भएको रहेछ भएछ हुनु पनि पर्ने रहेछ यो चाहिँ अहिलेको अवस्थामा चाहिँ.
0: कहिलेकाहीँ प्रश्न उठ्ने गर्छ बाल कल्याण संस्था अथवा संस्था जेसुकै होस् होइन गैर सरकारी संस्थाहरूको चाहिँ पारदर्शिता र जवाबदेहिताको मूल्याङ्कन कसरी गर्न सकिन्छ कसरी सुनिश्चित गर्न सकिन्छ?
1: हामीले यो उठ्ने गर्छ कहिलेकाहीँ हामीलाई आचार्य यो डलरको खेती भन्छौँ हामीले अझ बाली गिरेलाई त अझ धेरै भन्छौँ तर हामी चाहिँ एकदमै त्यो ट्रान्सपरेन्ट बेस हामी सबैलाई आह्वान गर्छौँ यहाँको मिडियालाई यहाँको मिडिया मार्फत के आह्वान गर्छन् भने आएर हेर्नुहोस् हेरेर त भित्र आउनुहोस् ट्रान्सपरेन्सी कहाँ चाहिँ हाम्रो तपाईँले फिडब्याक दिनुपर्ने त्यहाँ दिनुहोस्. हामी त्यो प्रक्रिया कानुनी ढङ्गमा गर्ने प्रक्रिया सबै गरेका छौँ. सोसल अडिटहरू हामीले गर्छौँ सार्वजनिक सबै मानिसहरू राखेर गर्छौँ हामी खर्च आय व्यय सबै ट्रान्सफर एकदम त्यो एकदमै छर्लङ्गै देखाउँछौँ हामीले आएर हेरिदिनु होला र अरूले जे भन्छन् त्यसको पछि नलागिदिनु होला भनेर हामीले आह्वान पनि गर्छौँ र हामीले ट्रान्सपरेन्ट बेसमा काम गरेका छौँ यति 100% हामीले कन्फिडेन्सका साथमा भन्छौँ हामी ट्रान्सपरेन्सीमा काम गर्छौँ हामीले हेर्न आइदिनुहोस् हेरेर यो अध्ययन गरिदिनुहोस् भन्छ.
0: हजुर हजुर पक्कै पनि अब यो विभिन्न परीक्षण हुन्छ सामाजिक परीक्षण यो पनि एउटा पारदर्शिताको नमुना होइन एउटा पाठ हो. त्यस्ता थुप्रै कार्यक्रमहरू पनि हुन्छन् होला तपाईँहरूका
1: धेरै हुन्छन्
0: यो वार्षिक रूपमा साधारण सभा अधिवेशन अनि यिनै सामाजिक परीक्षण लगायतका कामहरू पनि एउटा पाटो हो र त्यो पाटो सँगसँगै प्रश्न उठाउन पाइयो आएर चाहिँ होइन छलफल गर्न पनि पाउन सकिन्छ. मुख्य यो काम गर्ने अवधिमा 25 वर्षको दौरानमा थुप्रै अनुभवहरू बटुल्नुभयो मुख्य समस्या चाहिँ कहाँनिर देखिन्छ?
1: पहिचानको कुरामा सबैभन्दा ठुलो समस्या थियो बालबालिकाहरू अनि रोजगारको कुरामा बालबालिका पुनस्थापनामा रोजगारको सबैभन्दा समस्या चाहिँ यो अहिले पनि छ. पहिचानको हकमा चाहिँ अलिकति अहिले परिवर्तन भएको छ रोजगारको हकमा अझै पुनस्थापना गर्दाखेरि यो समस्या चाहिँ छ सबैभन्दा ठुलो चुनौती चाहिँ हामीलाई यो छ.
0: हजुर जस्तै बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि यसरी बालगृहमा बसेका बालबालिकाहरूलाई चाहिँ राज्यले कस्तो खालको प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ?
1: राज्यलाई कम्तीमा पनि एउटा केही कोटा चाहिँ सीमित गरिदिनुपर्छ रोजगारको विषयमा होस् अथवादेखि पहिचानको कुरामा होस् अथवा अन्य हकमा चाहिँ सीमित जति सकिन नसक्ने कुरा त हामी भन्दैनौँ त्यो सीमित तरिकाको एउटा राखिदिनु पर्यो. भोकेसनल ट्रेनिङ सेन्टरलाई पनि यति चाहिँ है भनेर राखिदिनु पर्यो होइन कुनै पनि जस्तो बोर्डिङ स्कुल अथवा कुनै पनि स्कुलहरू विद्यालय कलेजहरूले चाहिँ यो खालका बालबालिकालाई चाहिँ यति कोटा है भनेर छुट्याइदिएदेखि सहज हुन्थ्यो त्यो कोटामा गएर उनीहरू जान्थे. कास्कियाँ भएका 944 बालबालिका रहेछन् 23 बालिकृहमा ती 944 बालबालिकाहरूले कम्ती 2-4 त्यहाँ अवसर पाउन् भन्ने चाहिँ हाम्रो यो चाहिँ आशा हो.
0: आशा हो हजुर हजुर. अहिले तत्काल स्थानीय सरकारले प्रदेश सरकारले गर्नुपर्ने तत्काल काम चाहिँ के देख्नुहुन्छ?
1: तत्काल अहिले यो प्रदेश सरकारले गर्ने नियमावली पास गरेर यो अलिकति सक्रियता भूमिका निर्वाह गर्नुपर्छ. बाल कल्याण अधिकारी भनेर हामीले कानूनमा तोकेको छौँ जवाबदेहमूलक बनाएको छौँ सबै पालिकामा यो निर्माण गर्नुपर्छ अथवा तोकिनुपर्छ नियुक्त गर्नुपर्ने हो तर तोकिए मात्रै भन्यो नि पुग्छ 85 पालिकामा. अर्को दोस्रो चाहिँ के भने बालगिरीका बालबालिकाहरूलाई अलिकति चाहिँ यो उनीहरूले एउटा पुनस्थापनामा चाहिँ अलिकति सहज भूमिका चाहिँ खेल प्रत्येक जुन पालिकाको त्यो पालिका यो बुझाइ चाहिँ अलिकति कम छ हुन त निर्माण नभएर यो निर्माण भइसकेपछि यसले गति लिएला अहिले चाहिँ.
0: हजुर हजुर यो क्षेत्रमा तपाईँ आफ्नो अनुभवको आधारमा गरिहाल्नुपर्ने तत्काल गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: तत्काल यो गरिहाल्नुपर्ने देख्नु चाहिँ अलिकति हामी अझै पनि हामी चाहिँ के हुन्छ स्थानीय तहसँग सहकार्य गरेर आत्मनिर्भर बाटोमा हामी जानुपर्छ. वर्ल्ड वाइड क्राइसिस आएको छ भोलि गएर सबै बालगिरीको ब्याकअप नहुन सक्छ. यत्र बालबालिका छन् 944 छन् कास्कीका बालगिरीहरूमा ती बालबालिका भविष्य सुनिश्चितताका लागि आत्मनिर्भर बाटोमा हामी जानुपर्छ.
0: यो समस्या चाहिँ बढ्दो हो बालबालिकाको संख्या बढ्दै गएको
1: यो संख्या बढ्दै अहिलेको यो झन् यो सामाजिक सञ्जालले गर्दा झनै धेरै भएको व्यापक रूपमा भन्छ यसले डिभोर्स प्रक्रियाहरूले अन्य कुराले गर्दाखेरि बच्चामा असर परेको छ बढेको छ तर बढिरहँदा पनि अझै पनि हामी म चाहिँ के भन्छु भने बालगिरीमा बालबालिका आउन नपर्ने दिनको परिकल्पना गरौँ है भन्छौँ परिकल्पना गरौँ, किनभने हामी बाल बालिका बालगिरी खोलेको, बालगिरी खोलेर बाल बाल बालिका खोज्न गएको होइन, त्यसले गर्दा त्यो परिकल्पना चाहिँ आउने नपर्ने दिनको परिकल्पना गरौँ, सबैले सहयात्रा गरौँ भन्ने चाहिँ छ। तर त्यो दिन चाहिँ धेरै
0: जति जस्तै भनौँ न, जति जति हामी शिक्षित हुँदै गयौँ होइन, जति जति चेतनशील हुँदै गयौँ, त्यति त्यति झन् समाजमा यस्ता खालका घटनाहरू बढ्दो रूपमा
1: बालबालिकालाई असर परिरहेको, ती बालबालिका चाहिँ अभिभावकबिन बन्न पुगेका, केही न केहीबाट तिनीहरू चाहिँ परिवारभन्दा बाहिर रहेका हुन सक्छ।
0: अघि केही उदाहरण पनि दिनुभयो, जस्तै 25 वर्षको दौरानमा त त्यहाँ आश्रय लिएर होइन आफ्नो जीवनलाई धेरै फरक बनाएका बालबालिका नै कहाँ कहाँ पुग्नु भएको छ होला नि होइन, राज्यका विभिन्न ठाउँमा विदेशमा पनि हुनुहुन्छ होला
1: होइन, पुग्नु भएको छ धेरै बालबालिकाहरू अहिले कुनै पनि कामको सिलसिलामा, केही पोर्चुगल पुग्नु भएको छ, केही जापान ट्रेनिङसिपमा जानुभएको छ, केही युएनमा काम गरिराख्नु भएको छ, केही चाहिँ यहीँ पनि काम गरिराख्नु भएको छ, यहीँ हरेक कुरामा लगानी, कृषिमा लगानी गरेर यहाँबाट सिकेर गर्नुभएको छ, धेरै यहीँको जागिरहरूमा धेरै छ, सरकारी नेपाल सरकारका जागिरहरूमा जानुभएको छ, सबैले केहीले गर्नुभएको छ, केही केही बालबालिका चाहिँ त्यो सबै सेक्टरमा छोडेर आफ्नै गाउँमा फर्केर अनि त्यो खेतीपाती गरेर पनि बस्नुभएको छ, पाखा त्यो दुवै परिवार नभए पनि गएर हामीले देखाइदिइसकेपछि त्यो लिइसकिसकेपछि उनीहरूलाई ह्यान्ड ओभर गरिसकेपछि त्यो खालको गरेको चाहिँ रहेको छ, केही केहीले चाहिँ गर्दैनन्
0: फेरि,
1: त्यो सबै 100% हामी सक्सेस भनेर भन्छ, हाम्रो रिजल्ट चाहिँ कस्तो लामो लगानी हुन्छ ठुलो लगानी हुन्छ ठ्याक्कै रिजल्ट देखिँदैन, हाम्रो देखिँदै देखिँदैन, बालबालिका सक्सेस भयो भने हामीले रिजल्ट देख्छौँ, बालबालिका एउटा बालबालिका फेल भयो भनेदेखि देखिँदैन, रिजल्ट देखिँदैन, यो चाहिँ अलिकति छ।
0: हजुर हजुर, यो सँगसँगै जस्तै आम नागरिकले बालगृहलाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो छ,
1: यो अझै पनि अहिले पहिलेभन्दा त धेरै परिवर्तन, अहिले फोरमहरूमा धेरै बोलिन्छ, जस्तै यहाँको मिडियाहरूले बोल्नुहुन्छ, हरेक कुराहरू बोल्छ, एउटा एक्जाम्पल दिउँ न, एउटा कुनै पनि पत्रिकाको चाहिँ हेडलाइनमा बालगृहहरूले यसो गरे भने लेखिदिने भए त आम मानिसको देशै भएको आम मानिसमा चाहिँ यो बालगिरी भने खत्तमै हो भन्ने आउँथ्यो, तर अहिले चाहिँ त्यो खालको हामी चाहिँ के अनुरोध गर्छौँ भने जुन बालगिरीले गल्ती गरौँ त्यसलाई त्यो बालगिरीमा चाहिँ यस्तो भयो भने लेखिदिनु भनेर अनुरोध गर्छौँ कि, त्यसरी भनिदिनुहोस् भनेर अनुरोध गर्छौँ, अहिले चाहिँ परिवर्तन भएको छ, त्यसरी अझै पनि केही मान्छेहरू चाहिँ यो त होस्टेल हो यहाँभित्र त पैसा आउँछ त्यहाँ बच्चालाई किन राख्दैन यहाँ बाहिर बच्चा छ हिँडिरहेको छ त्यसलाई लगेर भित्र लगेर हालिदेऊ न भन्ने किसिमको चाहिँ त्यस्तो खालको चाहिँ आम मानिसले चाहिँ बुझाइ छ, तर हामीले बुझाउने प्रयत्न चाहिँ गरेका छौँ, अहिले चाहिँ धेरै चाहिँ परिवर्तन चाहिँ भएको छ,
0: अहिले त्यस्तै कुराले बालबालिकामा पनि त असर गर्छ नि,
1: असर गर्छ एकदमै ठुलो असर गर्छ, बाहिर बच्चा छ त्यहाँ गएर होस्टेलमा राखिदिन्छु भन्छ, हाम्रै समुदायको शेरीवरकै कुरा गर्ने हो भने शेरीवरमा हाम्रो बालिगिरी छ, शेरीवरभित्रको कम्युनिटीको मानिसहरूले चाहिँ त्यहाँ भएर बालबालिका बाबामा रक्सी खाएर बालबालिकालाई बाहिर छोडेका छन्, बाहिरको मान्छे आएर ती बालिकाले त्यहाँ लगाएर राख्दैन, त्यहाँलाई तँलाई त्यहाँ लगाएर राखिदिन्छु किन ऊ गर्छस् भन्ने किसिमको चाहिँ हुन्छ, त्रास हुन्छ क्या, यो नबुझे अझ यहाँको स्थानीय भन्दा पनि बाहिरबाट आएका स्लम एरियाका परिवार बाहिरबाट आएका यी लेबरहरूका अथवा श्रमिकहरूका बालबालिकाहरू चाहिँ सबैभन्दा धेरै कास्कीमा रहेका छन्, यसले चाहिँ ठुलो असर गरेको छ।
0: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
1: यहाँहरूले सोधिदिनु भयो सबै कुराहरू, यहाँलाई धन्यवाद, यहाँहरूको पनि टाइम हो, यहाँको मिडियासहित आउनुहोला, हेरिदिनु होला, हामीले गरेका कामलाई सुझाव दिनुहोला, बालबालिका सेक्टरमा कुराहरू उठाइदिनु होला, मिडियाहरू मार्फत प्रायोरिटीमा राखिदिनु होला, विशेष यहाँलाई चाहिँ धन्यवाद,
0: हस् धेरै धेरै धन्यवाद छ समयको लागि, एउटा व्यक्तिले यही क्षेत्रमा लामो समयदेखिको अनुभव निखार्दै खारिँदै अझ पहिला त सिक्दै बढ्दै होइन निखार्दै खारिँदै यति सक्षम बाल कल्याण संस्था अगाडि बढाइरहनु भएको छ, बाल कल्याण संस्थाका कार्यकारी निर्देशक विजय कुमार प्रधान सरलाई धेरै धेरै धन्यवाद छ, अनुभवले अझै धेरै निखार्छ र यति सक्षम रूपमा संस्थालाई अगाडि बढाउनको लागि पनि अनुभव चाहिन्छ, बालगृह महासंघका पूर्व महासचिव, गैर सरकारी संस्थाका केन्द्रीय सदस्य लगायत थुप्रै संघ संस्थामा उहाँको आबद्धता छ, यो समयका लागि यहाँलाई पुनः एकपटक धन्यवाद दिँदै बालबालिकाहरू भविष्यका कर्णधार हुन्, त्यसकारण बालगृहमा हुन् अथवा हामी सबै एक परिवार समाजमा हुन्, बालबालिकाका एउटै हुन् र आम समुदायले पनि सबै बालबालिकालाई एउटै खालको व्यवहार गर्ने खालको वातावरणको सिर्जना होस् भन्दै यो समयका लागि पुनः एकपटक धन्यवाद दिँदै भोलि फेरि नयाँ विषयमा नयाँ अतिथिसहित छलफल गर्ने नै छौं, त्यति नै सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807615947 9857325575।
6: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट स
2: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460 66642, 98460 41081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
1: मठ मन्दिर
2: गुरुकुल
1: चैत्य गुम्बा
2: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
2: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
1: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 9807081234, 9750577123, व्हाट्सएप नम्बर 9801717123। बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पे ढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811062983, 9855852855। सम्झनु है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9116155475।
6: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 9846600851।

0: होइन आमाजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्नकै, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइनी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतसिम बिसा रुसै दे कार तब थ्योर बे खै बे बैंक छो जर यासी थेरे सेल्फी सी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाण्डौ
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
3: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
4: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
3: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
5: कन्ट्याक्ट 061-55-3050 061-58-9848
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
6: Studio time.
7: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमश खुलाउने तयारी। झरी जोकिएपछि जनजीवन सामान्य बन्दै। सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै। काली गण्डकीको कटान हेर्ने क्रममा लडेर एकजनाको मृत्यु। रसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमारको राष्ट्रिय कीर्तिमान। अब सुनौ पूरा समाचार।

भारी पहिरोको कारण पाँच दिनदेखि बन्द रहेको मुख्य राजमार्ग र सड़क खण्ड आजदेखि क्रमश खुल्ने प्रहरीले जनाएको छ। पानी पर्ने क्रम रोकिएसँगै पहिरो पन्छाउने काम भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउने काम लगभग सकिए पनि गैराती विनयघाट नजिकै अर्को पहिरो खसेको छ। पहिरो हटाएर आज दिउँसोदेखि गाड़ी सञ्चालनमा आउन सक्ने धादिङ प्रहरीले जनाएको छ। तर कृष्णभीरमा जोखिम कायमै रहेकाले एकपटक राम्रोसँग हेरेर मात्र गाड़ी सञ्चालनमा ल्याउने तयारी छ। काठमाडौँ जोड्ने अर्को मुख्य नाका पृथ्वी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ। तर सड़क कहिले खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। मुली नारायणगढ़ खण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथको पहिरो हटाउन बाँकी छ। भारी पहिरोले नारायणगढ़ मुगलिन नारायणगढ़ बुटोल लोककान्ति लोकपथ सिद्धिचरण राजमार्ग कालीगण्डकी करिडोर बागलुङ बेनी सड़क तमोर करिडोर राप्ती राजमार्ग कार्णाली राजमार्ग र भालुवाङ चकचके लिवाङ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो खसेर गाड़ी आवागमन प्रभावित बनेको सड़क विभागले जनाएको छ। लमजुङ मनाङ पर्वत बागलुङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क टुटेको छ। यस खण्डमा पर्ने पुल जोड्ने पौज सड़क बगाउँदा गाड़ी आवागमनमा ठप्प बनेको छ। यी ठाउँमा पौज सड़क बनाएर गाड़ी चलाउन अझै केही दिन लाग्न सक्ने सड़क विभागले जनाएको छ। गएको बुधबार रातिदेखिको झरी रोकिए लगत्तै जनजीवन सामान्य बन्दै गएको छ। हिजोसम्म ठूलो बाढ़ी आएको नारायणी कालीगण्डकी लगायतका नदी खोलाहरूमा बाढ़ी कम हुन थालेका छन्। गएको बुधबार बेलुकीदेखि शुरू भएको झरी गए रातिदेखि रोकिएको हो। पूर्वमा हिजो बिहानदेखि र मध्य भागमा हिजो दिउँसोदेखि नै झरी रोकिएको थियो। पश्चिम भेगमा पनि गए रातिदेखि वर्षा रोकिएको हो। काठमाडौँ उपत्यकामा आज बिहान हुस्सु लागेको छ, चिसो भन्ने बढ़ेको छ। अहिले भने घाम लागिरहेको छ। यता पोखराको मौसम भने बिहानैदेखि खुल्ला छ। हिजो दिउँसोदेखि खुलेको मौसम आज पनि खुल्ला रहेको छ। उत्तरतर्फका हिम श्रृंखलाहरू आज देखिएको छ। मौसमविदका अनुसार अब तत्काल ठूलो र लगातारको वर्षाको सम्भावना छैन, तर मनसूनको अवधि बाँकी नै रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका हिमाली र पहाड़ीका थोरै ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका थोरै तथा कोशी बागमती मधेस गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। सूचनामा विश्वव्यापी बहुजका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर 28 दिन यो दिवस मनाउने गरिन्छ। सन् 2019 अक्टोबर 15 संयुक्त राष्ट्रसंघको महासभाको 74 सयत्रले यो दिवस मनाउने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक र सांस्कृतिक संगठनको सिफारिश र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो। विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदै आएको छ। राष्ट्रिय सूचना आयोगले जनाएको छ, जुलाई 2011 संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिले सूचनामा पहुँचको अधिकारलाई अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्साका रूपमा स्वीकार गरेको थियो। यस अधिकारका मुख्य दुई आयाम छन्, जसमा सीमित आपवाद बाहेकका सूचना दिने राज्यको दायित्व र सार्वजनिक हितका सूचना स्रोत प्रकाशित गर्ने विषय समेटेका छन्। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यको सूचाङ्कले पनि सूचनाको हक सम्बन्धी प्रभावकारी कानून निर्माण गर्न तथा कार्यान्वयनको जिम्मेवारी तोकेको छ। अविरल वर्षाका कारण कालीगण्डी नदीमा बहाव बढ़ेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङका एकजनाको मृत्यु भएको छ। पर्वतको जलजला स्थित फर्से गाउँ र बागलुङ नगरपालिका चार ढोडेनी क्षेत्रमा भइरहेको नदी कटान हेर्ने गएका बागलुङ नगरपालिका चार ओडारचोरका 55 वर्षीय चित्र गोतामेको ढिकबाट खसेर आइतबार बेलुकी मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडेन्द्र प्रसाईले घटनाको पुष्टि गरेका छन्। यसैबीच बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परि हालसम्म 10 मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। पछिल्लो दुई दिनमा परेको अविरल वर्षाका कारण जिल्लामा ठूलो मानवीय क्षति भएको हो। आइतबार मात्रै पहिरो र दुर्घटनामा परि 9 मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। यसअघि शनिबार पहिरोमा एकजनाको मृत्यु भएको थियो। ललितपुर महानगरपालिकाको धापाखेल 24 2.5 तले घर ढलेको छ। सोमबार बिहान सुबित कुमार थापाको 2.5 तले घर ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो। जोखिममा परेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकोले मानवीय क्षति भने भएको छैन। अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको उनको भनाइ छ। यता नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रूज सिप हटाउने तयारी आज बिहानबाट पूर्ण शुरू भएको छ। बिहान 10 बजेसम्म सुरक्षित हिसाबले निकाल्ने प्रहरी प्राविधिक तयारी गरिएको हो। प्राविधिकहरूसँग सल्लाह गरी सबै तयारी गरेका छौं। पुलको पिल्लरलाई कम भन्दा कम क्षति हुने गरी निकाल्ने तयारी भइरहेको छ। चितवन प्रमुख जिल्लाधिकारी गणेश सरियाले बताए
क्रूज सीप निकाल्नका लागि क्रेन समेत प्रयोग गरिनेछ। क्रेन क्रूज सीप अड्किएको ठाउँ नजिकसम्म पुग्नका लागि हिजो राति अबेरसम्म दुईवटा एक्सकाभेटर्स मार्फत बाट बनाइएको थियो। आज बिहान पखसम्म पनि प्रमुख जिल्लाधिकारी सड़क डिभिजन कार्यालय भरतपुरका प्रमुख सहित इन्जिनियरहरूको टोली पनि काममा खटिएको थियो। उनका अनुसार क्रूज सीपलाई बाहिर निकाल्ने दुई विकल्पमा तयारी भइरहेको छ। पहिलो विकल्प सिंगै क्रूज सीपलाई तानेर साइडमा ल्याउने र दोस्रो विकल्प काटेर टुक्रा पारेर निकाल्ने गरी तयारी गरिएको प्रजी अर्यालले बताएका छन्। 60 टनको भार छ, त्यो भित्र पनि पानी पनि भरिएको छ, नारायण नदीको बहावको प्रेसर पनि छ। यो सबै अवस्थालाई हेरेर प्राविधिक साथीहरूलाई काम गरिराख्नु भएको छ। प्रमुख जिल्लाधिकारी अर्यालले भन्नुभयो दुई विकल्प अनुसार सोचिएको छ। खेलकुदको समाचार। विश्वमा एसियाली खेलकुद अन्तर्गत पुरूष 800 मिटर दौड़मा सोमबहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन्। जापानको नायागा सिटी म्युजुहर पार्क स्थल स्टेडियममा हिजो भएको हिट एकमा कुमारले 1:48.95 दूरी पार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। त्रिभुवन आर्मी क्लबका कुमार 8 खेलाड़ी मध्ये 5 स्थानमा रहे। यसअघि कुमारकै नाममा 1:49.55 राष्ट्रिय कीर्तिमान बनेको छ। नयाँ कीर्तिमान बनाए पनि सोम फाइनलमा पुग्न भने सकेनन्। 24 खेलाड़ी मध्ये उनी समग्रमा 8 स्थानमा रहेका छन्। हिजो अभिषेक बास्तोला र प्रदीप खड्कालको नेपाली जोड़ी एसियाड टेनिसको पुरूष डबल्स टेनिसको दोस्रो चरणमा प्रवेश गरेको छ। अब नेपाली जोड़ीले पहिलो चरणमा बुवाई पाएको भारतमा ए चन्द्रशेखर र बी नारायण स्वामीको जोड़ीसँग खेल्नेछ। यो खेलका विजेता क्वार्टर फाइनलमा पुग्नेछ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संघालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। बाढ़ी पहिरोले अवरूद्ध सड़क आजदेखि क्रमश खुलाउने तयारी। झरी रोकिएपछि नदानिर्जन सामान्य बन्दै। सूचनामा विश्वव्यापी पौषको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै। कालीगण्डीको कटान हेर्ने क्रममा लडेर एकजनाको मृत्यु। र एसियाली खेलकुद अन्तर्गत 800 मिटर दौड़मा सोमबहादुर कुमारको राष्ट्रिय कीर्तिमान। रेडियो सफलता चार पारेको बिहान 9 बजे खबर संघारको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको एप्लिकेशन डाउनलोड गरेर संसार सुन्न सक्नुहुनेछ। हाम्रो संसार बिक्री अहिले खबर संघारलाई आउँछ। हामी सफलताको पाइलामा के गर्नु सक्नुहुन्छ कार्यक्रम लोकचन्तारी रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
3: रेडियो सफलता 103.4 MHz।
4: सुन्न मन लायो
5: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तीटु मिट स्टप।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 5 60 27 5 99।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
5: होइन, के भन्छ यो रेडियाले, त्यही लगाता गान्छ।
4: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्टर्नले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्भर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्भर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530500, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संसार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज को नियमित कार्यक्रम लोक चौतारी को पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईकै सहयात्री प्रीति कार्यक्रम लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइन को www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलता को फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करीब 45 मिनट महरूसँगै रहनेछु कार्यक्रम लोक चौतारीमा। हामी हाम्रै गाउँ बेसी उकाली ओराली भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पाता पानी पन्दुरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दै यति बेला भने कति पनि ढिला हुने गरिकन एउटा मिठो सांगीतिक कसैले प्रस्तुत गर्दा कार्यक्रम लोक चौतारीको ढोका भरि अनुमति छ।

तिन्दै मिठो सांगीतिक कुशली प्रस्तुत भइसकेको छ। कार्यक्रममा पक्कै पनि पुरानी सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कुशलीहरू प्रस्तुत गर्ने गर्छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकचौतारी प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोगहरू रहनेछौं भन्दै यति बेला फेरि पनि कति पनि ध्यान नगरिकन अर्को मिठो सांगीतिक कुशली प्रस्तुत गर्ने

0: अवस्थित हुने मिठो सांगीतिक कसरी सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिन सक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कसरीहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोरका गीत, कहिले रमाइलो, कहिले सालैजो, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चबाजाका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँको रोजाइमा पनि हामी स्थान दिनेछौं। कहिलेकाहीँ कलाकारहरूसँग भलाकुसारी गर्नेछौं भने कहिलेकाहीँ यहाँहरूका सल्लाहसँग पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौं भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु कार्यक्रम।
1: अमेरिकाको ग्रिन कार्ड हो नभए जान्न भन्छु मेरो बाबु, ए अमेरिकाको ग्रिन कार्ड हो नभए जान्न भन्छु।

जे भए नि पार्यौ आखिर मेरै गाउँकी चेली होइन र ए जे भए नि पार्यौ आखिर मेरै गाउँकी चेली बुढी कन्या बस्यो भने

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Varshau dekhi desh videsh ka paanch tare hotel ma karyarat chef ra manager dwara talim dine videsh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byawastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लडुङ्गा UFO रेस्ट्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-57-9915
7: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम बिस्या रुसै दे कार तब खोरबे खैबे बैंक छो जर यासी थेरै सेल्फी सी केवाईसी विवरण धबै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौं
8: हैन ए बुढा बिहान बिहान काई नलाकाउ
9: मेरी आमै नि घर बनाउन लायक कुरा त चाहै पनि छैन त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
11: साथै

0: समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क समीक्षा काष्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियन चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जनात्मक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील एल्युमिनियम मेटल उद्योग पर्सियन 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्कार म लोक कथा देवी गायिका सरस्वती लामी छानी तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

समयकै छिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीली प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कोशीली प्रस्तुत गर्नेछु। यहाँ सम्पूर्णलाई सम्झिँदै स्वीकार गर्नुहोला।

हजुरले मिठो सँग गीतले अवश्य पनि हर्षमन्त्रीले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला पनि म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छिट्टिएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक कोशीलीहरू समक्ष छिर्दै भोलिको बसाईमा पुनः भेटने वाचा गर्दै आजको बसाईबाट म तपाईँका सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। रिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम तमाम लोक संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गी जय सुनि तपाईँको बाँकी पल शुभ सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। धन्यवाद।

那些心来没有用。

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौं स्वस्थ नागरिक बनौं।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथे भिथे भ्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषा रुसै दे कार तब खेरबे खैबे बैंक छो जरियासी थेरे सेल्पीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतोल गरी किनबेच गरिन्छ
2: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट सादा एवं जिङ्क र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179
0: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना
7: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ
0: यो संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध
7: सोह्र बिन्दु खुवाइने मिति 2083 आश्विन 19 गते सोमबार
0: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
7: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउँ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
0: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पहिले मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
7: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
7: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएर विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुसिलिटिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफ थ्री कम्प्लेक्स को बीचमा
4: फोन नम्बर 061-5587-915
5: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ
5: पोखरा दुई बिन्दवासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 9846-59581
5: 9116-15475
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई के चिन्तै छैन कि के हो घर को? म त सोचता सोचता हैराने भइसके।
2: के चिन्ता हुन्छ यस्तो सानो कुरामा नि? 0 किलोमिटर मा रहेको श्री राम नर्सरी मा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानीज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बिरुवाहरु आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560-23461 98266-09908।
4: Studio Time.

0: हेर्न सांग्नु बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9857-32575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रुचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथ ही माड़ा तितौरा अचार विदेश पठान को लगी अंतरराष्ट्रीय मापदंड अनुसार को लेबलिंग राखी पैकिंग तरी गरिन्छ। संपर्क विश्व पाऊ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमुदिनी होम्स स्कूल को बीच में। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846-66-642 9846-41-081। कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क क्रिस्टल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734 मोबाइल नम्बर 9856-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी क्रिस्टल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड माविसँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9847-20-127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
8: सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवा वेब सर्फर नेपाल। अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615553050 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 0165551071, 98067812334, 97050177123, व्हाट्सएप नम्बर 98011773।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पानी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460054635, 98464483853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110900, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811478488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: कारी सेक्युरिटी गार्ड को तालिम मार्फत स्वदेश में मात्र होइन विदेश में पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले ती लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकृत द्वारा संचालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनु है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: पाइन्छ हौ मडेली भरि पनि हुन्छ।
1: हजुर सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार सम्पर्क नम्बर 9805667793 97659509960 दोस्ती टु मिट स्टप।
2: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गहना किन्न कास्कीकोट ज्वेलर्स मानि जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
3: मोबाइल नम्बर 9846059581
2: 9116715475।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग
6: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275509।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।
9: सफलता स्टुडियो टाइम

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनचादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0362, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: नयाँ सरकारले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: 061-55-3050-061-58-9848।
6: For more details, visit www.websurfer.com.np।

0: Neyse.
1: वाह क्या स्वादी माडा खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
2: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ
1: हजुर हामी कहाँ आप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: साथ ही माड़ा तितौरा अचार विदेश पठाउन को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिङ पनि गरिन्छ सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुम्दिनी होम्स स्कूल को बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नंबर 9846066642 9860041081
3: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
4: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन
3: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9856035394
6: गृहलक्ष्मी ग्यास कम्पनी प्राइवेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
7: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ
8: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 9811787488
7: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक पनि
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450 50251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेसनल एक्सपोर्ट मेन पावर

0: कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैन पावर कंसल्टेन्सी प्राइवेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नंबर 0163553071, 9807881234, 9705077123। व्हाट्सएप नंबर 9801177123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 0161541984, 5141985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ले जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रूब धय छ्याब लब लागिरे रुसैल केवाईसी धय ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिन विषया रुसै दे कार तब खेरबे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ

0: हेलो
1: हजुर हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275909।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: नयाँ सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
3: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
5: कन्ट्याक्ट 0615553050 0615589848
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

होइनो गोठमा लाली भनेर गोरी है गोरी नखली छोरी सबै पञ्चन काली काली छैन गोठमा लाली भनेर

0: हेर न सांगो बरु बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालरी दिएर राखे
2: बेला तलाई स्यालरी बिरौटा को राम मंदिर को आड़ेमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टी को जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मंदिर को नजिकै मोबाइल नम्बर 9840 28575 9807 15947 9537 32575
3: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै रहेछ डुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
4: दाई पनि कति आत्तिनु भएको सिद्धार्थ सुट 8 पोखरामा गोल्डेन नर्सरी सुधैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफुल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारेनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफुल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू विदेशी कुखुरा विदेशी परिवार रङ्गीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोपाइटर दया कुमार द्वार मोबाइल 9856 32717 र 9846055079
6: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856020325 9806535480 साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु जदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 0165742525 9560140 9560 60127 र 9808-21440 सम्झनु है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौं, स्वस्थ नागरिक बनौं।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैले कार तब खोर्बे खैबे बैंक छो जरियासी थेरै सेल्पीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
6: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुन्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा ताक चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनुहो।
2: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सृजना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाउ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: तो के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोग मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
1: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र गोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
1: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0615201179

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
1: एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको बैंकबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 34 फिसदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
2: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

0: होइन नानीलाई के भयो किन रोइरहेको
1: हेर्नु न दिदी झाडा पखाला लागेर बेहाल छ
0: ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझौ
1: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9821 2714

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्नो सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
1: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560275909।

0: हेलो हजुर सधैँ कस्तो छ हजुरलाई
1: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
1: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
2: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
2: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
3: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाडुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा
4: फोन नम्बर 061-587-915
5: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9825174014
3: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु जदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषया रुसै दे कार तब खोरबे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण नमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
7: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28-104
7: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाउ
9: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्ती टु मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, संचालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-4-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
5: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98-5-60-23-461, 98-2-66-06-98।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: केटा हो, ज्याङडुङ सधैँ भइरहेको छ होइन, आज चाहिँ गाइने दाइको गीत सुन्न जानुपर्छ क्या। गीत सुन्दै गीत गाउँदै जानुपर्छ, हुन्छ।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री करने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 सम्झनु है बाकेलाल स्पोर्ट्स भक्त विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड

अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ, पोखरा 4 गैरपाटन, नवीन माध्यमिक विद्यालय र कुम्बिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642, 98460 41081।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनु।
4: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615356651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
5: क्षयरोग का बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानु पर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
10: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
9: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
10: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
9: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
10: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 वर्षसम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
9: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9857275900।
11: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 9846000851।

0: सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
1: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कम्पनी संचालक समितिको निर्णय,
1: क वा ख वर्गको बैंकबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
0: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
0: उद्योग दर्ताको निवेदन फारम ख,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
0: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
1: मेसिन औजारको कोटेसन र स्किम,
0: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
1: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
0: आवश्यकता अनुसार 84 सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
1: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
0: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
1: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
0: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
1: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
0: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
1: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
0: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

अमेरिका को ग्रीन कार्ड ए अमेरिका को ग्रीन कार्ड नभई जान्न भन्छ यत्रो

0: मैले त अब विदेश जाने सोचिसकेँ।
1: सुख दुःख त्यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

जो वेद शास्त्र को ज्ञाता होस एवं भगवान ल प्राप्त करे को व्यक्ति होस, भगवत साक्षात्कार करे को व्यक्ति, केवल वस्त्रधारी तिलकधारी जटाधारी मुंडन करे को व्यक्ति गुरु हुन सक्दैन। त्यो गुरु कसरी चिन्ने, पहिचान कसरी गर्ने, त्यो बारेमा तपाईहरुलाई बताउनु छ। तर बताउने छु आज होइन भोलि, किन? यस कारण कि आज एक प्रश्नको समाधान गर्नु छ। तमाम व्यक्तिहरूले यो प्रश्न गर्दैछन् कि स्वामीजी यो राधे राधे किन भनिन्छ, कृष्ण कृष्ण किन भनिँदैन, राधे श्याम किन भनिँदैन, राधे राधे किन भनिन्छ। यद्यपि ऋग वेदमा मना गरिएको छ यो विषयमा बताउनलाई, यस्मै कस्मै न देयम राधोपनिषद, गुरु भक्त्याय देयम, जसले गुरुको भक्ति गर्छ उसलाई मात्र दिनु, यो आज्ञा छ वेदमै। तर मेरो गुरुदेव जो हुनुभयो पाँचौ मूल जगत गुरु, उहाँले संसारको कल्याण हेतु यसलाई प्रकट गरिदिनु भयो। उहाँको अवतार नै कृपालु अवतार थियो नि, कृपाको अवतार, त्यसैले उहाँले प्रकट गरेको आधारमा म पनि यो रहस्य खोल्न जाँदैछु आज। नत्र 700 वर्ष कम से कम यो सुसुप्त अवस्थामा थियो यो रहस्य। हेर्नुहोस्, अनन्ता अनन्त कोटि ब्रह्माण्ड छ, हरेक ब्रह्माण्डमा 3-3 गवर्नर हुन्छन्, एक ब्रह्मा, एक विष्णु, एक महेश्वर। यस हिसाबले अनन्त ब्रह्मा, अनन्त विष्णु, अनन्त महेश्वर छन्। तपाईँहरूले अहिलेसम्म यही सुन्दै आउनुभयो होला कि भगवान विष्णु नै सब कारक तत्व हुन्, उनैका अवतार हुन् सब, यही सुन्दै आउनुभयो। तर होइन, यी ब्रह्मा विष्णु महेश्वरका पनि मालिक छन्, तिनका पनि मालिक छन्, तिनका पनि मालिक छन्, यो लामो हिसाब किताब छ। विष्णु जुन छ नि, विष्णु मात्र पनि मुख्यतया 3 विष्णु हुन्छ। ध्यान दिनुहोस्, डिप फिलोसफी बोल्दैछु म यहाँ। एक कारणोदक साई विष्णु हुन्छ, एक गर्भोदक साई विष्णु हुन्छ, एक क्षीरोदक साई विष्णु हुन्छ, 3 विष्णु। कारणोदक साई विष्णु जुन छ, उसको मुखार बिन्दबाट यो अनन्त कोटि ब्रह्माण्ड प्रकट हुन्छ, श्वास बाहिर फ्याँक्दा वेद पनि त्यहीँबाट निस्किन्छ। जब श्वास भित्र ग्रहण गर्छन् त यो सब ब्रह्माण्ड भित्र पस्छ, प्रलय हुन्छ। यो कार्य जसले गर्छन्, यो कारणोदक साई विष्णु। अर्को एक विष्णु छ कारणोदक साई विष्णुको अर्को स्वरूप, विस्तारित स्वरूप, त्यसलाई भनिन्छ गर्भोदक साई विष्णु। जुन यो भगवान सर्वव्यापक छ, तपाईँहरू सुन्नुहुन्छ नि, त्यो सर्वव्यापक रहने वाला विष्णु चाहिँ गर्भोदक साई वाला विष्णु हो। र ब्रह्माण्डमा पालन गर्ने गवर्नर जुन हो, त्यो चाहिँ क्षीरोदक साई विष्णु हुन्छ। र विष्णुका पुत्र हुन्छन् ब्रह्मा, र ब्रह्माबाट शिवजी, यो लिंक हुन्छ। या हेर्नुहोस्, भगवानका अनेक अवतार छन्, यही भगवान विष्णुका अनेक अवतार हुन्छन्। अवतारा यः संख्येया हरे सत्त निधर द्विजम, भागवत 1:3:26। अनन्त अवतार छ भगवानको, यद्यपि तपाईँहरू सुन्नुहुन्छ 10 अवतार, 22 अवतार, 24 अवतार इत्यादि। त यो अवतारहरू जति छन्, यसमा एक चीज बताइयो भागवतमा, एते चांस कला पुंस कृष्णस्तु भगवान स्वयं, 1:3:28 भागवत। तमाम भगवान हुन्, बराह भगवान, कूर्म भगवान, राम भगवान, तमाम भगवान छन्, बुद्ध भगवान, तर भगवान श्री कृष्णलाई चाहिँ स्वयं भगवान कहियो यहाँ, ध्यान दिनुहोस्। अरू भगवान, श्री कृष्ण चाहिँ स्वयं भगवान। र यो जुन विष्णु छन् कारणोदक साई

विष्णु मेन विष्णु जुन छन् ती विष्णु पनि भगवान श्री कृष्ण का एक थोपा मात्र हुन्, थोपा श्री कृष्ण ने सर्वे सर्वा हुन् यो बताउँछ। येते चांस कलाह पुंस कृष्णस्तु भगवान स्वयं। अब हेर्नुहोस् तपाईहरुको सुनिआएको परम्परा यहाँ खण्डित भयो। तपाईहरुले त यही सुन्दै आउनु भयो त्यो नि भगवान का दस अवतार छन्, त्यस मध्ये आठौं अवतार जुन छ भगवान विष्णु को श्रीकृष्ण हो। त यहाँ अंशी भगवान विष्णु भए, अंश श्रीकृष्ण भए, श्रीकृष्ण का मालिक त भगवान विष्णु भए, यो तपाईहरुले सुन्दै आउनु भयो। यहाँ तपाईहरुको सिद्धान्त खण्डित भयो, मैले खण्डित गर्दे होइन। त्यो विष्णु त के कुरा, त्यो विष्णु को पनि बाउ को पनि बाउ, हजुर बाउ पनि श्रीकृष्ण को थोपा मात्र हो, कुरा मिलेन। त यहाँ ध्यान दिनुपर्ने कुरा यो छ कि दुवै कुरा सत्य हो। ध्यान दिनुस्, भगवान विष्णु का आठौं अंश अवतार श्रीकृष्ण हो, यो पनि सत्य हो। र ती विष्णु आदि का मालिक, सबभन्दा माथि का मालिक पनि श्रीकृष्ण हुन्, यो पनि सत्य हो। दुवै कुरा सत्य हो। दुवै कुरा कसरी सत्य हुन्छ? अरे हजुरबाउ र नाति एउटै हुन सक्छ? या त हजुरबाउ हो या त नाति हो हैन? तर यहाँ दुवै कुरा सत्य हो, म सिद्ध गरिदिन्छु। हेर्नुहोस् भगवान विष्णु को आठौं अवतार श्रीकृष्ण हो सत्य, यसरी कि यो जुन युग छ, युग चार युग छन्, सत्य त्रेता द्वापर कली। कलियुग 4,32,000 वर्ष को, मैले अस्ति पनि सम्झाथे, 8,64,000 वर्ष को द्वापर युग, 12,96,000 वर्ष को त्रेता युग, 17,28,000 वर्ष को सत्य युग, सब मिलाउँदा 43,20,000 वर्ष। यो 71 पटक बित्दाखेरि एक मनमन्तर हुन्छ जुन भनेको 30,67,20,000 वर्ष। यो फेरि 14 पटक बित्दाखेरि एक कल्प हुन्छ जुन भनेको 4,29,40,80,000 वर्ष। ध्यान दिनु सब, यहाँ चतुर्युग बित्दाखेरि 43,20,000 वर्ष हुन्छ सत्य त्रेता द्वापर कली। त प्रत्येक द्वापर को अन्त्यमा जुन श्रीकृष्ण यो धराधाममा अवतार लिएर आउँछन्, ती भगवान विष्णु को आठौं अंश नै हो, अंश अवतार नै हो। तर भगवान श्री कृष्ण जुन एक कल्प में एक पटक आउँछन्, यानी कि 4,29,40,80,000 वर्ष में पनि जुन श्री कृष्ण आउँछन्, त्यो चाहिँ सबका मालिक श्री कृष्ण आउँछन्, दुवै छन्। कसरी? हेर्नुहोस् अब यसरी बुझ्नुहोस्, तपाईहरुले यो सुन्नु भएको छ कि वैकुण्ठ लोक छ, यो सुन्नु भएको छ। वैकुण्ठ लोक जुन छ, तपाईँका पाञ्चायन देवताहरू जुन मान्नुहुन्छ, यी सब यही वैकुण्ठ लोक बराबरमा रहन्छन्। सूर्य, शिव, विष्णु, देवीजी सब। त्यो भन्दा माथि अर्को लोक छ जसलाई साकेत लोक भन्छन्, त्यहाँ भगवान राम रहन्छन्। त्यो भगवान राम रहने ठाउँमा यहाँ रहेका यी विष्णुहरू त्यहाँ जान सक्दैनन्, माथि छ त्यो। र त्यो साकेत लोक भन्दा पनि माथि अर्को एक लोक छ गोलोक, त्यो गोलोक भन्दा माथि अरू कुनै लोक छैन। त गोलोकमा को रहन्छ? श्रीकृष्ण। त्यहाँ राम पनि जान सक्दैनन्। अरे तपाईहरुको कार्यालयमा तमाम कार्यालय प्रमुख हुन्छ, उपप्रमुख हुन्छ, अरू कर्मचारी हुन्छ, ती कर्मचारीहरू आफ्नै सिटमा बस्नुपर्छ, उपप्रमुखको सिटमा बस्न पाइँदैन, हो कि होइन? त्यस्तै त्यो उपप्रमुख आफ्नै सिटमा बस्न सक्छ, त्यहाँभन्दा तल कर्मचारीको सिटमा चाहे बस्न सक्छ, कसैले मना गर्दैन। तर उसको सिटमा साधारण कर्मचारी बस्न सक्दैनन्। त
त्यसै गरी त्यो उप प्रमुखको सिट वाला व्यक्ति प्रमुखको सिटमा बस्न सक्दैन, केवल प्रमुख मात्र बस्न सक्छ। त्यस्तै यही लोकबाट पनि आइडिया लाग्छ कि श्री कृष्ण छन् जो सबका मालिक छन्, उच्च तहमा बस्छन् गोलोकमा। ठिक त त्यही श्रीकृष्णको एक अंश कारणोदक साई विष्णु, गर्भोदक साई विष्णु, क्षीरोदक साई विष्णु, ब्रह्मा विष्णु महेश्वर, त्यही विष्णुको अंश जुन आएर श्रीकृष्ण बन्छन् यो संसारमा हरेक 43,20,000 वर्षमा। एक 43,20,000 वर्ष बित्यो श्रीकृष्णको अवतार भयो, फेरि 43,20,000 वर्ष बित्यो फेरि अवतार भयो। त यो श्रीकृष्ण चाहिँ विष्णुका अंश हुन्। तर 4,29,00,000,000 वर्षमा चाहिँ जुन श्रीकृष्ण आउँछन् नि, ती चाहिँ गोलोकवाला श्रीकृष्ण आउँछन्, सबका मालिक। त दुवै कुरा सत्य हो यस प्रकार हेर्नुहोस्, यसरी बुझ्नुहोस्। तपाईँ यहाँ कन्फ्युज यस कारण हुनुभयो, यदि श्रीकृष्णको नाम एउटा नभएर एउटाको नाम काले, एउटाको श्रीकृष्ण भइदिए तपाईँले कुरा बुझ्नुहुन्थ्यो। दुवैको नाम श्रीकृष्ण रा हुनाले तपाईँ कन्फ्युज हुनुभयो यहाँ। हेर्नुहोस् यसरी बुझ्नुहोस्, यो संसारमा तपाईँले सुन्नु भएको छ कि चक्रवर्ती राजा हुन्थे, अम्बरीश, प्रहलाद, दिलीप इत्यादि चक्रवर्ती राजा भए यो पृथ्वीमा। चक्रवर्ती राजाको मतलब यो पूरा पृथ्वीको एउटै राजा। अहिले जुन 200 मुलुक छ नि, राष्ट्र छ अलग अलग, यसमा त अलग अलग राष्ट्रपति, प्रधानमन्त्री, राजा छन् अलग अलग। अहिले सबको एउटै राजा भयो भने चक्रवर्ती राजा हुन्छ, ध्यान दिनुहोस्। त के चक्रवर्ती राजा हुँदाखेरि अरू राजाहरू एउटा हुँदैनन्? होइन, अरू राजा पनि हुन्छन्, अरू राजा पनि हुन्छन्। तर जुन चक्रवर्ती राजा छ उसको शरणागत हुन्छन्, उसले भने अनुसारको राज्य गर्ने राजाहरू हुन्छन्। त हेर्नुहोस्, एक राजा भयो चक्रवर्ती राजा, एक मुलुकको राजा, दुई राजा भयो कि भएन? त एक महाराजा भयो, एक राजा भयो। त्यस्तै यहाँ श्रीकृष्ण नै भए, एक सबका मालिक श्रीकृष्ण भए, एक प्रत्येक चतुर्युगमा आउने श्रीकृष्ण भए, दुवै भए। त्यसैले दुवै सत्य हो, तर सारांशमा जुन मूल हो श्रीकृष्ण नै हुन् भगवान विष्णुका पनि कारक तत्व पिता, यो निष्कर्ष। त्यसैले आउनुहोस् म वेदबाट बताउँछु। वेदमा एक प्रश्न छ, कः परमो देवः, ऋग्वेद, परम देव को हो? संसारमा तमाम देवी देवताको नाम आउँछ, अनेक देवता छन्, 33 कोटी त देवता हाम्रो यही बताइन्छ, तिनीहरूको नाम पनि अत्तोपत्तो छैन कुन कुन हुन्। त यी सबका मूल कुन हुन्? यो स्वयं वेदले प्रश्न गर्यो, कः परमो देवः। वेदले नै जवाब दियो, कृष्णो हवै परम दैवतम, श्री कृष्ण नै परम देव हुन्। यो जवाब दियो, ठिक। त श्रीकृष्ण नै मूल हुन्। त्यसैले गीतामा श्रीकृष्णले भने, मामेकम शरणम ब्रज, मेरै शरणमा आऊ, म भन्दा माथि अरू कोही छैन, मै हाकिम हुँ सबको, मैले क्षमा गर्दैपछि तेरो पाप खत्म हुन्छ अर्जुन। यो बताए, मामेकमेव शरण महात्मानम सर्वदेही नाम, 11, 12, 15 भागवत त्यहाँ पनि त्यही बताए। त मूल श्रीकृष्ण नै हुन्। यी श्रीकृष्ण र अरू भगवानमा भेद फेरि नमान्नु होला, ध्यान दिनुहोस्। यदि मिश्रीको टुक्रा ठूलो टुक्रा भए पनि गुल्ले हुन्छ, सानो भए पनि गुल्ले हुन्छ, त्यो गुण रहन्छ। त भगवान सब बराबर हुन्। यो फिलिङ नल्याउनु होला कि शिवजी साना हुन्, दुर्गाजी साना हुन्, यो फिलिङ नल्याउनुहोस्, एउटै हुन् सबै। ए नमस्यन्ति गोविन्दम ते नमस्यन्ति शंकर, रुद्र हृदयोपनिषदको 5 मन्त्र भन्छ, गोविन्दलाई गरेको नमस्कार पनि शिवजीलाई गरेको नमस्कार हो, भेद नमान्नु। सर्वे नित्याः शाश्वताश्च देहास्तस्य परात्मनः, बराह पुराण, सब एकै हो। खाली भेद के हो भने, जस्तै तपाईँहरू लबेदा सुरुवाल लगाएर अफिसको कर्मचारी भएर फाइलमा सही गर्न सक्नुहुन्छ नि,
त्यही घरमा लुङ्गी लाएर तपाईँ गर्न सक्नुहुन्न, बस यति भेद हो। त्यो लुङ्गी लाएर बस्ने पनि तपाईँ नै हो, अफिसमा सुटेड बुटेड भएर बस्ने पनि तपाईँ नै हो, दुवै तपाईँ नै हो, बस एकै हो सब। तर यहाँ यति मात्र भेद हो कि तमाम भगवानहरूमा सब गुण भए तापनि जरूरत अनुसार प्रकट हुन्छ। जस्तै तपाईँको खल्तीमा 10,000 रुपियाँ छ, तर छोरालाई पेन्सिल किनिदिनु पर्यो भने 5 रुपियाँको नोट निकाल्नुहुन्छ, 1,000 किन निकाल्ने? तर ज्याकेट किन्न पर्यो 1,000 रुपियाँको भने 1,000 पनि निकाल्नुहुन्छ। त्यस्तै भगवानमा गुण सबमा हुन्छन्, तर प्रकटको दृष्टिले भेद छ। भगवान श्रीकृष्णमा जुन गुण प्रकट हुन्छ त्यो अरू भगवानमा त्यति धेरै प्रकट भएन, बस यति भेद हो। नृसिंह राम कृष्णेषु सारगुण्यं परिपूरितम् गर्ग संहिता। अरू भगवानमा गुण कम प्रकट भए, तीनमा 60-60 गुण प्रकट भए, राम श्रीकृष्ण, श्रीराम श्रीकृष्ण र नरसिंह भगवानमा। तर श्रीकृष्णमा यिनहरू भन्दा पनि बढी प्रकट भयो, 4 गुण एक्स्ट्रा प्रकट भयो, त्यसैले 64 कला पूर्ण श्रीकृष्ण मानिन्छ। त्यो जुन 4 गुण प्रकट भयो त्यो हाम्रो कामको चिज, त्यसैले श्रीकृष्णलाई मूल मानिन्छ, उनको भक्ति गर्न भनिन्छ। लीला प्रेमणा मयाधिक्यम माधुर्यम वेणुरूपयो भक्ति रसामृत सिन्धु। 4 चीज के? प्रेम माधुरी, वेणु माधुरी, लीला माधुरी, रूप माधुरी, ये 4 चीज भगवान श्री कृष्णमा प्रकट भयो। भगवान राममा मर्यादा पुरुषोत्तम राम, त्यहाँ प्रेम छैन भगवान रामकोमा, भगवान नै हुन् तर प्रेम छैन त्यहाँ, त्यहाँ मर्यादा छ। त्यसैले त्यहाँ ऋषि मुनिहरूले भगवान रामसँग प्रेम मागे, भगवान रामले भने खबरदार म फुटेको आँखाले पनि हेर्दिन, किनकि यो मर्यादा पुरुषोत्तम अवतार हो, त के गरौं हामी? त भगवान रामले भने कि मै श्रीकृष्ण बनेर आउँछु द्वापरमा, तिमीहरू गोपी बनेर आउनु, फेरि ब्रजमा लीला गरौंला, यो बताए। द्वापरान्ते करिष्यामि भवतीनां मनोरथम, द्वापरमा म तिमीहरूको इच्छा पूरा गरूला, अहिले त म कसैलाई पनि हेर्दिन, यही राम नै यही कृष्ण भाव। तर राम अवतारमा उनले त्यो चिज दिन सकेनन् जुन श्रीकृष्ण भएर दिन सके, बस। त यो 4 चिज जुन छ भगवानमा, लीला प्रेम वेणु र रूप माधुरी, एकपटक भगवानले हेरे ऐनामा आफ्नो अनुहार, यति सुन्दर लाग्यो, यति सुन्दर लाग्यो श्रीकृष्णलाई कि त्यो रूप माधुरी आफ्नो रसको आफैलाई पिउन मन लाग्यो, तर आफैले कसरी पिउने? त त्यसको निमित्त भगवान श्री कृष्णले एक काम गरे, के गरे? दुई बने, ध्यान दिनुहोस्, आफ्नो रस माधुरी पिउनको निमित्त दुई बने श्री कृष्ण। येयम् राधा यश्च कृष्णो रसाब्धिर देहश्चैकः क्रीडनार्थम द्विधा भूत ऋग्वेद। भगवान श्री कृष्ण ने द्वि बने, त एक श्री कृष्ण एक राधा रानी, राधा र श्री कृष्ण में कुनै भेद छैन, एकै हो। जोई राधा सोई कृष्ण है, इनमें भेद न मान, इक है राधिनी शक्ति अरु शक्तिमान इक जान। भक्ति शतक दुबै एकै हुन्। राधा कृष्णात्मिका नित्यम, कृष्णो राधात्मिका ध्रुवम, ब्रह्मांड पुराण। राधा श्री कृष्ण एकै हुन्, केवल क्रीडनार्थम द्विताभूत, लीला गर्नको निमित्त, रस प्राप्ति हेतु द्वी बने। त्यसैले राधा माया होइन, न श्री कृष्ण हुन्, दुवै एकै हुन्। तर एकै हुँदा हुँदै पनि सूक्ष्म भेद छ यो रसिकहरूको दृष्टिमा, यी साधारण व्यक्तिले बुझ्दैनन्, तैपनि म थोरै प्रयत्न गर्छु बुझाउनलाई मेरो गुरुको बलले। थोरै भेद छ त्यहाँ, भेद के छ? यति छ जसरी तपाईँहरूको म र मेरो दुईटा छ, म मेरो शरीर,
म शरीर जसरी तपाईहरु भन्नुहुन्न म र मेरो दुई छ त्यस्तै यहाँ श्री कृष्णको एक आत्मा तत्व भयो एक शरीर तत्व भयो त शरीर तत्व श्री कृष्ण भगवान र श्री कृष्णको आत्मा जुन हृदय हो त्यो राधा रानी श्री कृष्णको पनि हृदय हो राधा रानी यो गोप्य ज्ञान वेदको त सबको त आत्मा प्रिय हुन्छ हृदय प्रिय हुन्छ त यहाँ बताइयो स्कंद पुराणमा आत्मा तु राधिका तस्य हे श्री कृष्ण तिम्रो आत्मा राधा रानी हो त आत्माको आराधना सबले गर्छ श्री कृष्ण पनि आराधना गर्छन् ध्यान दिनुहोस् सारा विश्व श्री कृष्णको आराधना गर्छ श्री कृष्णले पनि एक आराधना गर्ने तत्व छ कृष्णेन आराध्यते इति राधा ऋग्वेद जसलाई श्री कृष्णले पनि आराधना गर्छन् तिनको नाम राधा श्री कृष्णले आराधना गर्ने भावनाले आ र राको बीचमा दीर्घ सन्धि भयो या आ गायब भयो त बाँकी रह्यो राधा श्री कृष्णको पनि आराध्य तत्व हो राधा तत्व त्यसैले भगवान श्री कृष्ण स्वयं भन्छन् वृन्दावनेश्वरी राधा राधैव आराध्यते मया ब्रह्माण्ड पुराण म सबको ईश्वर कहलिन्छु तर मेरो पनि कोही ईश्वर छ त्यो को हो राधा रानी राधा रानीको इच्छा बिना मेरो पात पनि हल्लिँदैन म केही दिन सक्दिन कसैलाई त राधा रानी स्रोत हो श्री कृष्णको पनि राधा रानी शक्ति हो श्री कृष्ण शक्तिमान ध्यान दिनुहोस् शक्ति नभए शक्तिमान हुँदैन तपाईँहरू धनवान हुनुहोला के कारण धनवान धन भएको कारण धनवान यदि त्यो धन हटाइदिनुहोस् त कौडीवान त्यस्तै राधा रानी शक्ति भएको कारण श्री कृष्ण शक्तिमान यदि त्यो शक्ति राधा रानी हटाइदिनुहोस् माइनस गरिदिनुहोस् त फेरि श्री कृष्ण जिरो यो तत्त्व राधा तत्त्व त्यसैले वेदको घोषणा छ एताम बज्ञाय कृष्ण माराधयितुमिच्छत मूढतमो मूढतमश्चेति ऋग्वेद राधोपनिषद् यदि कसैले राधा तत्त्वलाई नजानिकन केवल श्री कृष्णको भक्ति गर्छ भने त्यसले कुनै फल प्राप्ति गर्दैन त्यो मूर्खमा पनि महामूर्ख हो घोर मूर्ख जो श्री कृष्णको भक्ति गर्छ तर राधा तत्त्वलाई जानेर भक्ति गर्छ भने फेरि त्यसले सब चिज प्राप्त गर्छ वेदको घोषणा छ त्यसैले सुन्नुहोस् अन्तिम निष्कर्ष यदि कसैले ठिक ठिक रा शब्द निकालोस् त यहाँ नारद पाञ्च रात्रममा बतायो रा शब्दोच्चारणा देव भुक्ति मुक्ति चराति सह धा शब्दोच्चारणा देव धावत एव हरे पदम नारद पाञ्चरात्रम यदि कसैले हृदयबाट ठिक ठिक रा शब्द ल्योस् त त्यसको भुक्ति मुक्तिको कामना टाप ठोक्छ यदि त्यसमा धा अक्षर थपिदियोस् त श्री कृष्ण ब्रह्माण्डमा जुन कुनामा भए पनि तुरन्त उसको अगाडि आउनुपर्छ यो नियम छ श्री कृष्ण कसैले पुकार्दैमा आउन पर्छ जरूरी छैन तर राधा पुकारेपछि श्री कृष्ण आउनै पर्छ यो अकाट्य नियम छ तपाईँहरू गाई हिँडेन भने के गर्नुहुन्छ गाईको बाछोला अगाडि तानिदिनुहुन्छ त गाई लुकुर लुकुर हिँड्छ कि हिँड्दैन हो त्यस्तै हो त्यसैले हामी राधे राधे भन्ने गर्छौ यो हो राधा महिमा त्यसैले शक्तिको नाम पहिला लिन्छ राधा कृष्ण सीताराम उमा महेश्वर त्यसैले हामी राधे राधे भन्छौ यो महिमा हो त आजदेखि तपाईँलाई पनि खुलेर राधे राधे भन्नु छ ताकि श्री कृष्ण तपाईँको साथमा आउन् बोल्नुहोस् मेरो साथमा राधे राधे राधे राधे अब अर्को एक चिज छ हामी सत्सङ सकेपछि हात उठाएर राधे राधे भन्छौ यो किन भन्छ यसको कारण यो हो तपाईँहरूको संसारमा पनि कसैले बन्दुक तेर्स्यायो भने तपाईँ के गर्नुहुन्छ हात उठाइदिनुहुन्छ म शरणागत छु हो कि होइन त हात उठाउनुको मतलब म शरणागत छु त हामीलाई त शरणागत हुनु छ
संसार को होइन भगवान को त्यसैले हामी राधे रानी को शरण में जानलाई सत्संग सके पछि या प्रारंभ में जय जय श्री राधे भन्दै हाथ उठाउँछौ हामी तिम्रो शरण में छौ मेरो साथ गर्नु।